0: को बहाले बताउनु भएको छ। नेपाल वायुसेवा निगमले बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क एक महिनाका लागि छुट दिने भएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिमा विपदबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरिएको जनाएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय स्टेशनबाट नेपालमा बाढ़ी पीड़ितका लागि पठाइने राहत सामग्रीमा निगमसँग सम्बन्धित शुल्क एक महिनासम्म छुट हुनेछ। यसबाट विदेशमा रहेका नेपाली विभिन्न संघ संस्था तथा सहयोगी निकायबाट नेपाल पठाइने राहत र सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ। पेसिफिक एसिया ट्राभल एसोसिएसन पाटाले नेपालका धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण रद्द नगर्न आग्रह गरेको छ।
1: बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाललाई जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रममा नपर्न अपील गरेको हो। भदौ 10 गति आएको बाढ़ी मुख्यत भोटेकोशी र त्रिशुली नदी आसपासका सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। हाल काठमाडौँ उपत्यका पोखरा अन्नपूर्ण तथा खुम्बु क्षेत्र चितवन लुम्बिनी र तराईका मुख्य पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ। प्राकृतिक विपदको खबरले पर्यटकहरूमाझ डर र अन्योल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाइ छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ।
0: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: चिलीमै आयोजनाको सुरुङको मुखमा पुग्न 40 मिटर मात्रै बाँकी रहेको उद्धारकर्मीले जनाएका छन्। योजनाअनुसार अघि बढ्ने योजना एक दिनले थकिलिएको भन्दै सुरुङ विज्ञ सांसद श्रीराम नेपालीले थप दुईवटा एक्सकाभेटरको सहायतामा लेदो फाल्ने क्रम जारी राखिने बताउनु भएको छ। पूर्व मन्त्री तथा हाइड्रो इन्जिनियर कुलमाल घिसिङसँगको सल्लाहमा पुरानै गतिमा काम गर्ने निष्कर्ष निकालिएको भन्दै उहाँले विद्युत गृहको माथिल्लो भाग मानिसका लागि सम्भावित सुरक्षित स्थान रहेको विश्वासका साथ काम गरिएको बताउनु भएको छ। सुरुङभित्र छजना रहेको ठानिएको छ। नुवाकोटको देवीघाट क्षेत्रमा गाडी गुड्ने एक रूप ब्रिज जडान सकिएको छ। नेपाली सेनाले 5 दिन अगाडि सुरु गरेको ब्रिज जडानको कार्य सकिएको प्रधानमन्त्री कार्यालयका प्रेस विज्ञप्ती पादालले जानकारी दिनुभएको छ। नयाँ पुल जडान भएसँगै आजदेखि पैदल यात्रीका लागि आवत जावत खुला गरिँदैछ। भोलिदेखि सवारी साधन समेत सञ्चालनमा आउनेछन्। बाढीले पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। काठमाडौँको नयाँ बानेश्वरमा आयोजित जेएनजी शहीद दिवस कार्यक्रममा आन्दोलनका क्रममा भएका घटनामा आधारित नाटक हेर्दा हेर्दै 3 बेहोस भएका छन्। बानेश्वरमा नाटक प्रस्तुत गरिएको थियो। कार्यक्रममा गत वर्षको जेएनजी आन्दोलनका क्रममा भएका कारुणिक घटनालाई नाटक तथा भिडियो मार्फत प्रस्तुत गरिएको थियो। प्रदर्शनका क्रममा आन्दोलनकारीमाथि गोली प्रहार भएको, मानिस घाइते भएको तथा मृत्यु भएका दृश्य देखाइएको थियो। ती दृश्य हेर्ने क्रममा केहीले असहज महसुस गरेका थिए। 3 असहज भएपछि उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। तातोपानी र रसुवागढी बन्द भएपछि मुस्ताङको कोर्ला नाका चीनसँगको व्यापारमा मुख्य नाका भएको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुनारका अनुसार रसुवाको विनाशकारी बाढीपछि केरुङ नाकामा रोकिएका 176 मालवाहक कन्टेनर कोर्ला नाकातर्फ डाइभर्ट भएका छन्।
4: मलाई जानकारी गराए अनुसार माथि इबी गाडीहरू मात्र रहेछ, कन्टेनरहरू उताबाट लोड भएर आएको कन्टेनरहरू चाहिँ यही यार्डतिरै र अलिकति यहाँ ठाउँको अभाव भएका कारणले बाटोतिरै राखिरहेछन्। 150 हारिमा होला सर हामीसँग अहिले कन्टेनर।
3: रसुवागढी नाका बन्द भएपछि 9 कोर्ला नाका हुँदै भित्रिएका 88 कन्टेनर र 130 विद्युतीय सवारीको भन्सार जाँचपास भएको छ। हालसम्म कोर्ला नाकालाई वैकल्पिक मार्ग मानिँदै आएको छ। काठमाडौँ उपत्यकामा 6 रुटमा अर्को महिनाबाट थप 28 रात्री बस चल्ने भएका छन्।
5: काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गुलको अध्यक्षतामा बसेको बैठकले रात्रिकालीन यातायात सेवा विस्तार गर्ने निर्णय गरेको हो। रात्री बस चल्ने काठमाडौँ महानगरसँगै अन्य स्थानीय तहका मेयर उपमेयर साझा यातायात र सरकारवालाको बैठकले 6 रूटमा थप 28 रात्री बस चलाउने तय गरेको छ। काठमाडौँ ललितपुर चन्द्रागिरी र बुढा नीलकण्ठ नगरपालिकाले साझा यातायात संघको समन्वयमा गत वैशाखी 1 रात्री बस चलाउँदै आएका छन्। आउँदो असोज 3 रात्रिकालीन यातायात सेवा विस्तार गरेर काठमाडौँ उपत्यकाको उत्तर दक्षिण र पूर्व पश्चिम दुवै भागलाई जोड्ने निर्णय गरिएको छ। अब गोदावरीदेखि बुढा नीलकण्ठसम्म 6, भक्तपुरको जगातीदेखि रत्न पार्क हुँदै ठमेलसम्म 6, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रगिरीको नागढुङ्गासम्म 4, कृतिपुरदेखि काठमाडौँको नयाँ सड़क नेपाल वायु सेवा निगमसम्म 4 र चक्रपथमा दुईतर्फी फन्को लगाउन 8 रात्रिबस सञ्चालन गरिनेछ।
3: 53.5 मेगावाट क्षमताको अपर म्याग्दी 1 जलविद्युत आयोजनाको अडिटदेखि बाथतर्फको सुरुङ छेडिएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको धौलागिरी गाउँपालिका 4 छहरीमा अडिट छ भने मालिका गाउँपालिका 7 पारवाङमा विद्युत गृह छ। आयोजना प्रमुख ज्योति कुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने 2506.39 मिटर सुरुङ ब्रेक थ्रु भएको जानकारी दिनुभएको छ। सुरुङको कुल लम्बाइ 3283 मिटर हो। बाँकी सुरुङ पनि केही महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य छ। 2081 वैशाखदेखि निर्माण सुरु भएकोमा हालसम्म समग्रमा 56% भौतिक प्रगति भएको र 1 सम्पन्न हुने आयोजना प्रमुख केसीको भनाइ छ। 11,23,27,06,000 रुपियाँको लगानीमा आयोजना बनिरहेको छ। साइप्रसमा संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा उत्कृष्ट सेवा पुर्याए बापत बेलायती शान्ति सेनालाई पदकद्वारा सम्मानित गरिएको छ। निकोसियामा 39 इन्जिनियर रेजिमेन्ट र यससँग आबद्ध एकाहरूलाई ती पदक प्रदान गरिएको हो। थप विल होलिसबाट।
6: Head of the United Nations peacekeeping force in Cyprus, Kazim Diagne, personally handed medals to the sappers. The men and women are from the British Army, but have been wearing the blue beret of the UN peacekeeper for the last 6 months. They're here for an important job. Daily patrols of the Green Line buffer zone help to keep the peace between Greek and Turkish Cypriots on the divided island. Soon, 8th Battalion the Rifles will take over in Sector 2.
3: Namaskar.
2: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: विपद व्यवस्थापन प्राधिकरणका प्रमुख डाक्टर धर्मराज उप्रेतीले आगामी वर्ष हुने सर्वाधिक तातो वर्षको तयारीमा जुट्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको अर्थ समिति बैठकमा डाक्टर उप्रेतीले आगामी जाडोयाम र त्यसपछिको गर्मीयामको चिन्ता सुनाउनु भएको हो।
4: विन्टर यसपालि चाहिँ सुक्खा हुनेवाला छ, एलिनोको इम्प्याक्ट, त्यसपछि चाहिँ यसपालि आउने वर्ष असाध्यै अहिलेसम्मकै तातो वर्ष हुने भनेर चाहिँ प्रिडिक्ट गरिएको छ 2027। भने तातो हुँदाखेरि चाहिँ हिट वेभको इम्प्याक्टले चाहिँ कति प्रभाव पार्ने हो त्यो चाहिँ आउँदैछ। भने अब आउने चाहिँ जोखिमलाई, अहिले भएको जोखिमलाई, अहिले भएको चाहिँ विपदलाई सम्बोधन गर्दै अबको हाम्रो 5 वर्ष रणनीति के हो भनेपछि हामीले जुन नेसनल एडाप्टेसन प्लान बनाएका छौँ त्यसको कार्यान्वयनको अवस्था, स्थानीय सरकारले कहाँसम्म चाहिँ त्यसलाई लैजान सक्छ, प्रदेशले कसरी लगेको छ, भने लङ टर्म प्लानमा पनि हामी कसरी जान सक्छौँ भन्नेमा पनि हजुरहरूले प्रश्न उठाइदिनु भयो भनेपछि साह्रै नै आभारी हुन्थे।
3: उप्रेतीले रसुवाको जस्तो बाढी हिमाल जोडिएका अन्य नदीमा पनि आउन सक्ने भन्दै पूर्व सावधानी सम्बन्धी कानुन बनाउन सांसदहरूलाई गृह कार्य दिनुभएको छ।
4: अबको दिनमा अलार्मिङ हुनुपर्छ, नदी किनारबाट बस्तीलाई चाहिँ सुरक्षित ठाउँमा हामीले कसरी स्थानान्तरण गर्ने भनेदेखि मान्छेको सेन्टिमेन्ट जोडिएको हुन्छ, मेरो स्यापुरबेसी, मेरो चाहिँ बेत्रावती भन्ने, तर त्यो बेत्रावती कति जोखिममा छ भनेपछि अहिले कर्णालीकै डाउन स्ट्रिममा हेर्ने हो भने चाहिँ अघि मान्यजीले भन्नुभयो कर्णाली, राजापुर, टिकापुर, गेरुवा, जानकी त्यो ठाउँमा पनि कहिले पनि चाहिँ के अरे त्यो हुनसक्छ। भनेपछि कोशीमा पनि कोशी, कन्काई, कमला, वैशावती, बबई, महाकालीसम्मको चाहिँ जुन अवस्था छ नदी सिस्टममा त्यो चाहिँ सबै हिमालसँग जोडिएका नदीहरू हुन् भने त्यसको इम्प्याक्ट चाहिँ डाउन स्ट्रिम कम्युनिटीमा जहिले पनि हुनसक्ने सम्भावना छ। त्यो सम्भावनालाई मध्यनजर गर्दै आगामी दिनहरूमा हजुरहरूले अर्ली वार्निङ फर अलको जुन हामीले रोड म्याप ल्याउँदैछौँ त्यो त ल्याउँछौँ, तर पूर्व सूचना प्रणालीको चाहिँ अहिलेसम्म एन छैन। यो एन बनाउने पनि अर्को होमवर्क मैले हजुरहरूलाई दिएँ, नियमावली छैन।
3: विपद ऐन 2074 संशोधन गर्न उहाँको सुझाव छ। नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क 1 महिनाका लागि छुट दिने भएको छ। निगमले जारी गरेको विज्ञप्तिमा विपदबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरिएको जनाएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय स्टेसनबाट नेपालमा बाढी पीडितका लागि पठाइने राहत सामग्रीमा निगमसँग सम्बन्धित शुल्क 1 महिनासम्म छुट हुनेछ। यसबाट विदेशमा रहेका नेपाली विभिन्न सङ्घ संस्था तथा सहयोगी निकायबाट नेपाल पठाइने राहत सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ। भोटेकोसी बाढीमा परिज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले 25,10,000 बराबरको राहत तथा सुविधा पाउने भएका छन्।
5: नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट 3,00,000, किरिया खर्च बा 45,000, राष्ट्रिय वाणिज्य बैंकबाट 5,00,000 बीमा, राष्ट्रिय बीमा संस्थानबाट 2,00,000 तथा नेपाल प्रहरी संगठनबाट विशेष राहत स्वरूप 10,00,000 उपलब्ध हुनेछ। त्यस्तै कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्ति बापत 2,00,000 र किरिया खर्च 40,000 उपलब्ध हुने व्यवस्था छ। नागरिक लगानी कोषका स्वैच्छिक बचतकर्ताले प्रचलित शर्त अनुसार दुर्घटना बीमा बापत 2,00,000 र किरिया खर्च बापत 30,000 पाउनेछन्। यसरी मृतक प्रहरी कर्मचारीका परिवारले सम्बन्धित कोष तथा बीमा सुविधासहित 25,10,000 प्राप्त गर्ने नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रभावित प्रहरी परिवारको उजीविकोपार्जनमा सहयोग गर्नका साथै मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षामा आवश्यक व्यवस्था मिलाउने बताउनु भएको छ। नेपाल प्रहरी कल्याण कोषबाट लिइएका ऋण सम्बन्धी सुविधामा आवश्यकता अनुसार सहुलियत तथा मिनाहको व्यवस्था गरिने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भोटेकोसी बाढीमा प्रहरी कर्मचारी प्रभावित भएपछि प्रहरीले उद्धार खोजी तथा राहतसँगै प्रभावित प्रहरी कर्मचारी र उनीहरूका परिवारको सहयोगका लागि विशेष व्यवस्था अघि बढाएको जनाएको छ। विपत्तिमा परेर 3 प्रहरीको मृत्यु भएको छ भने 25 जना बेपत्ता छन्।
3: इजरायलले पूर्वी जेरुसलममा रहेको बेलायती महावाणिज्य दूतावास बन्द गर्न 30 दिनको समय दिएको छ। कब्जा गरिएका प्यालेस्टिनी भूभागका उत्पादनमा प्रतिबन्ध लगाउने बेलायती कदमको जवाबमा दूतावास बन्द गर्न भनिएको हो। प्रधानमन्त्री एन्डी बनहामले भने आफ्नो मुलुकको अडान केही छ भन्ने देखाउन प्रतिबन्धको निर्णयमा पुगिएको बताउनु भएको छ। तर लेबरका पूर्व सांसद डेम लुइस एलम्यानले प्रतिबन्धको कदमले इजरायलमा नयाँ सरकार बन्न ढिलाइ हुने जोखिम रहेको बताउनु भएको छ।
6: At the moment, it's a very, very delicate stage in Israel's election campaign. And if the statement made yesterday does have any impact in Israel, it could well be to bolster the Netanyahu government.
3: एसिसी प्रिमियर कप क्रिकेटको पहिलो सेमी फाइनलमा नेपालले ओमान विरुद्ध ब्याटिङ गरिरहेको छ। क्वालालम्पुरमा भइरहेको विश्वओभरको खेलमा नेपालले अहिलेसम्म 26 रन बनाएको छ र 2 विकेट गुमाएको छ। खबर यति नै, नमस्कार, म महेन्द्र।
1: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: Radio. Gorka Radio. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रसुवामा आजदेखि हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्दैछ। मन्त्रालयले रसुवामा अभियान चलाएको भोलिपल्ट नुवाकोटमा पनि खोप लगाउन सुरु गर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता यशोदा अर्याल।
1: प्रभावित जिल्लाहरूमा दादुरा रुबेला लगायतका संक्रामक रोगको जोखिम बढ्ने कुरालाई मध्यनजर गर्दै रोग फैलिन नदिन राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिश अनुसार विशेष खोप अभियान सञ्चालनका लागि तयारीका कार्यहरू भइरहेको समेत जानकारी गराउन चाहन्छु। सरकारसँग मौजदातमा रहेको 1,02,123 मात्रा हैजा विरुद्धको मुखबाट खुवाइने खोप रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा पठाइसकिएको छ।
0: उहाँका अनुसार बाढी प्रभावितलाई मनोपरामर्श पनि दिइएको छ।
1: समूह परामर्श र अन्य मनोसामाजिक सहयोग प्रदान गर्न मनोचिकित्सक र क्लिनिकल मनोविदहरू सहितको टोली समेत परिचालन गरिएको छ। पछिल्लो तथ्याङ्क अनुसार 137 जनशक्ति परिचालन गरी 9,300 भन्दा बढी नागरिकसँग सम्पर्क तथा 6,782 जनालाई आवश्यक परामर्श र सहयोग प्रदान गरिएको छ।
0: बाढीमा परि मृत्यु भएका शवको पहिचानका लागि डिएनए नमुना संकलन तथा परीक्षणलाई तीव्रता दिइएको छ। नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशीले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट संकलन भई प्राप्त भएका डिएनए नमुनाको परीक्षण गरिरहेको हो। प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले विपदपछिको खोज उद्धार तथा शव पहिचानलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाएको बताउनु भएको छ। हालसम्म 808 रगतका नमुना, मृतकका दाँत तथा हात्तीबाट संकलित 348 नमुना र 84 मृतकका औँला छाप सम्बन्धी नमुना गरी 1,240 नमुना डिएनए लिइएको छ। हालसम्म 26 जिल्लाबाट डिएनए प्रोफाइलिङका लागि रगतका नमुना प्राप्त भएका छन्। पछिल्लो तथ्याङ्क अनुसार शव पहिचानका लागि मृतकका 1,286 तथा आफन्तका 1,412 गरी 2,678 डिएनए नमुना संकलन गरिएको छ। आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्दैछ। यस्तै राष्ट्रिय सभाको बैठक पनि दिउँसो सभा हलमा 1 बजे बस्ने कार्यक्रम छ। प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रीले छुट्टा छुट्टै विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा सभामुखले राष्ट्रिय सभाका पूर्व सदस्य शुक्रराज सम्यकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवाधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। तातोपानी र रसुवागढी बन्द भएपछि मुस्ताङको कोरला नाका चीनसँगको व्यापारमा मुख्य नाका भएको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुनालका अनुसार रसुवाको विनाशकारी बाढीपछि केरुङ नाकामा रोकिएका 176 मालवाहक कन्टेनर कोरला नाकातर्फ डाइभर्ट भएका छन्।
2: मलाई जानकारी गराए अनुसार माथि इबी गाडीहरू मात्र रहेछ, कन्टेनरहरू उताबाट लोड भएर आएको कन्टेनरहरू चाहिँ यही यार्डतिरै र अलिकति यहाँ ठाउँको अभाव भएका कारणले बाटोतिरै राखिरहेछन्। 150 हारिमा होला सर हामीसँग अहिले कन्टेनर।
0: रसुवागढी नाका बन्द भएपछि 9 दिनमा कोरला नाका हुँदै नेपालभित्रका 88 कन्टेनर र 130 विद्युतीय सवारीका भन्सार जाँचपास गरिएको छ। हालसम्म कोरला नाकालाई वैकल्पिक मार्ग मानिँदै आएको छ। काठमाडौँ उपत्यका 6 रुटमा अर्को महिनाबाट थप 28 रात्रिबस चल्ने भएका छन्।
3: काठमाडौँ महानगरपालिका कि कार्यवाहक मेयर सुनिता डङ्गुलको अध्यक्षतामा बसेको बैठकले रात्रिकालीन यातायात सेवा विस्तार गर्ने निर्णय गरेको हो। रात्रिबस चल्ने काठमाडौँ महानगरसँगै अन्य स्थानीय तहका मेयर उपमेयर साझा यातायात र सरकारवालाको बैठकले 6 रुटमा थप 28 रात्रिबस चलाउने तय गरेको छ। काठमाडौँ ललितपुर चन्द्रागिरी र बुढा नीलकण्ठ नगरपालिकाले साझा यातायात संघको समन्वयमा गत वैशाखी 1 गतेबाट रात्रिबस चलाउँदै आएका छन्। आउँदो असोज 3 गतेबाट रात्रिकालीन यातायात सेवा विस्तार गरेर काठमाडौँ उपत्यकाको उत्तर दक्षिण र पूर्व पश्चिम दुवै भागलाई जोड्ने निर्णय गरिएको छ। अब गोदावरीदेखि बुढा नीलकण्ठसम्म 6 भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म 6, त्रिवेणन्त राष्ट्रिय विमानस्थलदेखि चन्द्रगिरीको नागढुङ्गासम्म 4, कृतिपुरदेखि काठमाडौँको नयाँ सड़क नेपाल वायु सेवा निगमसम्म 4 र चक्रपथमा दुईतर्फी फन्को लगाउन 8 रात्रिबस सञ्चालन गरिनेछ।
0: एसिसी प्रिमियर कप क्रिकेटको पहिलो सेमी फाइनलमा नेपालले ओमान विरूद्ध खेलिरहेको छ। क्वालालम्पुरमा भइरहेको खेलमा 22 ओभरको खेल हुँदा नेपालले 4 विकेट गुमाएर 77 रन बनाएको छ। प्रिमियर कपमा समय एकतर्फ नेपाल शीर्ष स्थानमा छ. समय बीको नेतृत्व युएईले गरिरहेको छ. खबर यति नै. नमस्कार, म महेन्द्र.
4: यो बीएफबीएस गोर्खा रेडियो हो.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: हरित गृह ग्यास उत्सर्जनको तुलनामा धेरै क्षति बेहोरेको नेपालको भनाइमा राष्ट्रसङ्घको नेपाल कार्यालयले सहमति जनाएको छ। राष्ट्रसङ्घीय मुख्यालयमा दिएको ब्रिफिङमा नेपाल कार्यालय प्रमुख लीला पिटर्स याहियाले अन्यत्र नभएको क्षति नेपालले भोगिरहेको बताउनु भएको हो।
4: The devastation Nepal has experienced is an extraordinary stark illustration of the losses and damages that climate vulnerable countries

0: is increasingly facing. Nepal has contributed very little to global greenhouse gas emission, yet it is experiencing profound human and economical consequences from a changing climate.
1: नेपालले राष्ट्रसङ्घमा तीन वर्षअघि स्थापित क्षतिप्रति कोषमा पहुँच पाउनुपर्ने माग राख्दै आएको छ। नेपालले अन्तर्राष्ट्रिय जलवायु न्यायको हकदार रहेको बताउनु स्वाभाविक रहेको उहाँको भनाइ छ।
0: My plea tonight to the international community, we need to demonstrate solidarity towards the people of Nepal at a time where they need it the most.
1: मुलुकले भोगिरहेको समस्या समाधानमा आग्रह गर्दै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घको आगामी महासभा बैठकमा जाने भनिएको बेला नेपाल कार्यालय प्रमुखको भनाइ आएको छ। नुवाकोटको देवीघाट क्षेत्रमा गाडी गुड्ने एकरूप ब्रिज जडान सकिएको छ। नेपाली सेनाले 5 दिन अगाडि सुरु गरेको ब्रिज जडानको कार्य सकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। नयाँ पुल जडान भएसँगै आजदेखि पैदल यात्रीहरूका लागि आवत जावत खुला गरिँदैछ। भोलिदेखि सवारी साधन समेत सञ्चालनमा आउनेछन्। बाढीले पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। चिलीमै आयोजनाको सुरुङको मुखमा पुग्न 40 मिटर मात्रै बाँकी रहेको उद्धारकर्मीले जनाएका छन्। योजनाअनुसार अघि बढे पनि एक दिनले पछाडि धकिलिएको योजनामा सुरुङविज्ञ सांसद श्रीराम नेपालले थप 2 एक्सकाभेटरको सहायतामा लेदो फाल्ने क्रम जारी राखिने बताउनु भएको छ। पूर्व मन्त्री तथा हाइड्रो इन्जिनियर कुलमान किसिङसँगको सल्लाहमा पुरानै गतिमा काम गर्ने निष्कर्ष निकालिएको भन्दै उहाँले विद्युत गृहको माथिल्लो भाग मानिसका लागि सम्भावित सुरक्षित स्थान रहेको विश्वासका साथ काम गरिएको बताउनु भएको छ। सुरुङभित्र 6 रहेको ठानिएको छ। यस्तै सेनाका अनुसार त्रिशुली 3B सेनाका 87 प्रहरीका 4 सशस्त्र प्रहरीका 10 र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले 11 मिटर गहिराईमा उत्खनन गर्ने क्रममा 4 फिटको बिम पिलर तथा केही इँटा फेला पारेको छ। भोटेकोशी बाढीमा परिज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले 25,10,000 बराबरको राहत तथा सुविधा पाउने भएका छन्।
2: नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट 3,00,000 किरिया खर्च वा 45,000 राष्ट्रिय वाणिज्य बैंकबाट 5,00,000 बीमा राष्ट्रिय बीमा संस्थानबाट 2,00,000 तथा नेपाल प्रहरी संगठनबाट विशेष राहत स्वरूप 10,00,000 उपलब्ध हुनेछ। त्यस्तै कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्ति बापत 2,00,000 र किरिया खर्च 40,000 उपलब्ध हुने व्यवस्था छ। नागरिक लगानी कोषका स्वैच्छिक बचतकर्ताले प्रचलित शर्त अनुसार दुर्घटना बीमा बापत 2,00,000 र किरिया खर्च बापत 30,000 पाउनेछन्। यसरी मृतक प्रहरी कर्मचारीका परिवारले सम्बन्धित कोष तथा बीमा सुविधासहित 25,10,000 प्राप्त गर्ने नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका महानिरीक्षक धनबहादुर कार्कीले प्रभावित प्रहरी परिवारको जीविकोपार्जनमा सहयोग गर्नका साथै मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षामा आवश्यक व्यवस्था मिलाउने बताउनु भएको छ।
1: 53.5 MW क्षमताको अपर म्याग्दी 1 जलविद्युत आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ छेडिएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको धौलागिरी गाउँपालिका 4 छहरीमा अडिट छ भने मालिका गाउँपालिका 7 भारवाङमा विद्युत क्रिया छ। आयोजना प्रमुख ज्योति कुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने 2,503.39 मिटर सुरुङ ब्रेक थ्रु भएको जानकारी दिनुभएको छ। सुरुङको कुल लम्बाइ 3,283 मिटर हो। बाँकी सुरुङ पनि केही महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य छ। 2081 वैशाखदेखि निर्माण सुरु भएकोमा हालसम्म समग्रमा 56% भौतिक प्रगति छ। 11,23,27,00,000 रुपियाँको लगानीमा आयोजना बनिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलघाँटीको नाम फेरेर ट्रम्प जलघाँटी राख्न इच्छा लागेको बताउनु भएको छ। यसअघि ट्रम्पले इरानसँगको युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावपछि सकिने बताउनु भएको थियो। डलासमा भएको रिपब्लिकन पार्टीको सम्मेलनमा पनि ट्रम्पले संसदमाथिको नियन्त्रण कायम राख्न मतदाताको मत चाहिन्छ भन्नुभएको छ।
3: Because of our tremendous strength and success economically, I will issue a dividend to every adult citizen in the United States of America for $5,000.
1: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नागरिक अधिकार कर्मीले पत्रकार विरुद्धको अभिव्यक्ति फिर्ता लिन गृहमन्त्री सुदान गुरुङलाई सल्लाह दिएका छन्। सुशील प्याकुरेल, सोमकुमारी निरौला, सुभाकर बुढाथोकी लगायतले विज्ञप्ति जारी गर्दै पत्रकारहरूले गर्ने काम भनेकै शक्तिमा रहेकाहरूको गल्ती औलाउने हो भन्दै अभिव्यक्ति फिर्ता लिन मन्त्री गुरुङलाई आग्रह गर्नुभएको हो। अधिकार कर्मीले समाचार सम्प्रेषण र प्रवाहको दायित्वबाट पछि नहट्न पनि टाढस दिएका छन्। नेपालका पत्रकारहरूले अधिनायकवादी शैलीका शासकको सामना विगतमा पनि गरिसकेको उल्लेख गर्दै अधिकार कर्मीहरूले डर, त्रास र धम्कीका सामु पत्रकारहरू पछि नहट्ने स्पष्ट पारेका छन्। जेएनजी दिवसको कार्यक्रममा मन्त्री गुरुङले चारजनासम्म पत्रकारलाई सच्चिन चेतावनी दिनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो 3 बजे मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाउनु भएको कार्यालयले जनाएको छ। बैठकमा समसामयिक विषयमा छलफल गरी निर्णय हुनेछ। रसुवा बाढीपछिको खोज उद्धार, उपचार, राहत र प्रभावित मानिसको पुनर्स्थापनाका विषयमा बैठकमा छलफल हुने

0: कार्यालयको भनाइ छ। विपद व्यवस्थापन प्राधिकरणका प्रमुख डाक्टर धर्मराज उप्रेतीले आगामी वर्ष हुने सर्वाधिक तातो वर्षको तयारीमा जुट्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको अर्थ समिति बैठकमा डाक्टर उप्रेतीले आगामी जाडो याम र त्यसपछिको गर्मी यामको चिन्ता सुनाउनु भएको हो।
1: विन्टर यसपालि चाहिँ सुक्खा हुनेवाला छ, एलिनोको इम्प्याक्ट, त्यसपछि चाहिँ यसपालि आउने वर्ष असाध्यै अहिलेसम्मकै तातो वर्ष हुने भनेर चाहिँ प्रिडिक्ट गरिएको छ 2027। भने तातो हुँदाखेरि चाहिँ हिटवेभको इम्प्याक्टले चाहिँ कति प्रभाव पार्ने हो त्यो चाहिँ आउँदैछ। भने अब आउने चाहिँ जोखिमलाई, अहिले भएको जोखिमलाई, अहिले भएको चाहिँ विपदलाई सम्बोधन गर्दै अबको हाम्रो 5 वर्ष रणनीति के हो भनेपछि हामीले जुन नेसनल एडाप्टेसन प्लान बनाएका छौँ त्यसको कार्यान्वयनको अवस्था, स्थानीय सरकारले कहाँसम्म चाहिँ त्यसलाई लैजान सक्छ, प्रदेशले कसरी लगेको छ, भने लङ टर्म प्लानमा पनि हामी कसरी जान सक्छौँ भन्नेमा पनि हजुरहरूले प्रश्न उठाइदिनु भयो भनेपछि साह्रै नै आभारी हुन्थे।
0: उप्रेतीले रसुवाको जस्तो बाढी हिमाल जोडिएका अन्य धेरै नदीमा पनि आउन सक्ने भन्दै पूर्व सावधानी सम्बन्धी कानुन बनाउन सांसदहरूलाई गृह कार्य दिनुभएको छ।
1: अबको दिनमा अलार्मिङ हुनुपर्छ, नदी किनारबाट बस्तीलाई चाहिँ सुरक्षित ठाउँमा हामीले कसरी स्थानान्तरण गर्ने भनेदेखि मान्छेको सेन्टिमेन्ट जोडिएको हुन्छ, मेरो स्यापुर बेसी, मेरो चाहिँ बेत्रावती भन्ने, तर त्यो बेत्रावती कति जोखिममा छ भनेपछि अहिले कर्णालीकै डाउन स्ट्रिममा हेर्ने हो भने चाहिँ अघि मान्यजीले भन्नुभयो कर्णाली, राजापुर, टिकापुर, गेरुवा, जानकी त्यो ठाउँमा पनि कहिले पनि चाहिँ के अरे त्यो हुनसक्छ। भनेपछि कोशीमा पनि कोशी, कन्काई, कमला, वैशावती, बबई, महाकालीसम्मको चाहिँ जुन अवस्था छ नदी सिस्टममा त्यो चाहिँ सबै हिमालसँग जोडिएका नदीहरू हुन् भने त्यसको इम्प्याक्ट चाहिँ डाउन स्ट्रिम कमिङमा जहिले पनि हुनसक्ने सम्भावना छ। त्यो सम्भावनालाई मध्यनजर गर्दै आगामी दिनहरूमा हजुरहरूले अर्ली वार्निङ फर अलको जुन हामीले रोड म्याप ल्याउँदैछौँ त्यो त ल्याउँछौँ, तर पूर्व सूचना प्रणालीको चाहिँ अहिलेसम्म एन छैन। यो एन बनाउने पनि अर्को होमवर्क मैले हजुरहरूलाई दिएँ, नियमावली छैन।
0: विपद ऐन 2074 संशोधन गर्न उहाँको सुझाव छ। बाढीमा परि मृत्यु भएका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिइएको छ। नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशीले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट सङ्कलन भई प्राप्त डिएनए नमुनाको परीक्षण गरिरहेको हो। प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले विपदपछिको खोज, उद्धार तथा शव पहिचानलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनु भएको छ। हालसम्म 808 रगतका नमुना, मृतकका दाँत तथा हड्डीबाट सङ्कलित 348 नमुना र 84 मृतकका औँला छाप सम्बन्धी नमुना गरी 1240 नमुना डिएनए लिइएको छ। हालसम्म 26 जिल्लाबाट डिएनए प्रोफाइलिङका लागि रगतका नमुना प्राप्त भएका छन्। पछिल्लो तथ्याङ्क अनुसार शव पहिचानका लागि मृतकका 1286 तथा आफन्तका 1412 गरी 2678 डिएनए नमुना सङ्कलन गरिएको छ। इजरायलले पूर्वी जेरुसलममा रहेको बेलायती महावाणिज्य दूतावास बन्द गर्न 30 दिनको समय दिएको छ। कब्जा गरिएका प्यालेस्टिनी विभागका उत्पादनमा प्रतिबन्ध लगाउने बेलायती कदमको जवाबमा दूतावास बन्द गर्न भनिएको हो। प्रधानमन्त्री एन्डी बनहमले भने आफ्नो मुलुकको अडान केही छ भन्ने देखाउन प्रतिबन्धको निर्णयमा पुगिएको बताउनु भएको छ। तर लेबरका पूर्व सांसद ट्याम लुइज एलम्यानले प्रतिबन्धको कदमले इजरायलमा नयाँ सरकार बन्न ढिलाइ हुने जोखिम रहेको बताउनु भएको छ।
2: At the moment, it's a very, very delicate stage in Israel's election campaign. And if the statement made yesterday does have any impact in Israel, it could well be to bolster the Netanyahu government.
0: एसिसी प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई जितका लागि 148 रनको चुनौती दिएको छ। क्वालालम्पुरमा भइरहेको खेलमा नेपालले 45 ओभर 4 बलमा सबै विकेट गुमाएर 147 रन बनाएको हो। प्रिमियर कपमा समयतर्फ नेपाल शीर्ष स्थानमा छ। समूह बीको नेतृत्व युएले गरिरहेको छ। खबर यति नै। नमस्कार।

0: तिमी त काठमाडौँ गएको थियो, फर्केर आएछौ त नि।
1: के अर्नीहरू वहाँ बसेर तिम्रो मैले गाउँहरूको मैले पानी ल्याएँ मलाई त
0: हो र
1: हो नि।
2: भोलि

0: गोर्खा रेडियो हो
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो हो
4: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चिलिमे सुरुङमा थुनिएकाको उद्धारमा 16 दिन पुगे पनि नरोकिन आग्रह गर्नुभएको छ। चिलिमे उद्धारका लागि सुरुङको वारिपट्टि पुगेका साम्पाङले आफू भएको पाखामा उद्धारको काममा तीव्रता दिन भन्नुभएको छ।
5: त्यो तल चिलिमे सुरुङमा गएर अस्तिको दिनदेखि आज अब 3 दिन भयो गएर बसेको। अब यतापट्टि यसो सामान्य टिक्लिक टाक्लिक काम गर्ने यता त्यता है त्यस्तो रहेछ। 9 बजीतिर सुरक्षाकर्मी पुग्ने अनि 2 घन्टा जति काम गर्ने अनि त्यहाँबाट फेरि खाना खान आउने अनि फेरि 3 घन्टा 4 घन्टाको ब्रेक हुने अनि भरे फेरि एकछिन पानी पर्ने वेदर के अरे बिग्रियो भन्ने अनि फेरि फर्किने यो खालको रहेछ काम चाहिँ। फेरि फ्याक्ट कुरा गर्छु म, यो यस्तो ढिलासुस्ती भइरहेछ लौ न भनेर मैले हिजो चाहिँ नै तपाईँ गृहमन्त्री सुदन गुरुङलाई पनि फोन गरेँ। हुन्छ म भनिदिन्छु भन्दै हुन्छ र जुन स्पिरिटमा काम गर्नुपर्थ्यो अब इमर्जेन्सी हो नि त यो त।
4: नदीको अर्कोपट्टि सुरुङ भएको भागमा बसेर सडक खन्ने टोलीमा रहेका सांसद सागर ढकालका अनुसार 3 डोजर लगेर कामलाई तीव्रता दिइएको छ।
6: हामी लगभग बिहान 5:30 बजेतिर आएर नै यो काम सुरु गरिसकेका छौँ अनि यो पारिपट्टि चाहिँ ट्विन तान्ने साथीहरू चाहिँ उतापट्टि ढुन्सेबाट आउँदै हुनुहुन्छ होला, एकछिनमा आउनुहुन्छ। अनि यो ट्विनको पनि हिजो रोपहरू चाहिँ हामीले हिजो ड्रोनको सहायताले कनेक्ट गरिसकेका छौँ अनि त्यसपछि ठ्याक्कै हाम्रो टनलको मुख चाहिँ त्यही नै हो, पाइपले देखिरहेको, त्यही भएर हामी नजिकै आइसकेका छौँ। अब
4: यस्तै साम्पाङले रसुवा र नुवाकोटका उद्धार स्थानमा सुरक्षाकर्मीलाई साधन स्रोत उपलब्ध गराउन

0: ध्यानाकर्षण गर्नुभएको छ।
1: सुरक्षाकर्मी पठाएको छ, टर्च लाइटै दिएको छैन, बेल्चै दिएको छैन। अस्ति हामी हाम्रो बेल्चा सापुडीतिर त्यहाँ काम गऱ्यौँ, हामीले चारवटा बेल्चा छोडिरहेको छ भेत्रावतीमा चलाउन् भनेर। अब सोद्धाखेरि चाहिँ फेरि अब हाकिमलाई सोध्यो भने त सबै कुरो ठिकै छ भन्छ, सिपाहीलाई सोध्नुपर्छ क्या, थाहा भइहाल्छ के हो भन्ने।
0: रसुवा र नुवाकोटमा पुल बनाउने काम पहिलो प्राथमिकतामा राख्न उहाँको सल्लाह छ। खाद्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रसुवामा आजदेखि हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्दैछ। मन्त्रालयले रसुवामा अभियान चलाएको भोलिपल्ट नुवाकोटमा पनि खोप लगाउन सुरु गर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता यशोदा अर्याल:
2: प्रभावित जिल्लाहरूमा दादुरा रुबेला लगायतका संक्रामक रोगको जोखिम बढ्ने कुरालाई मध्यनजर गर्दै रोग फैलिन नदिन राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिश अनुसार विशेष खोप अभियान सञ्चालनका लागि तयारीका कार्यहरू भइरहेको समेत जानकारी गराउन चाहन्छु। सरकारसँग मौजदातमा रहेको 1,02,123 मात्रा हैजा विरुद्धको मुखबाट खुवाइने खोप रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पठाइसकिएको छ।
0: उहाँका अनुसार बाढी प्रभावितलाई मनोपरामर्श पनि दिइएको छ।
2: समूह परामर्श र अन्य मनोसामाजिक सहयोग प्रदान गर्न मनोचिकित्सक र क्लिनिकल मनोविदहरू सहितको टोली समेत परिचालन गरिएको छ। पछिल्लो तथ्याङ्क अनुसार 137 जना जनशक्ति परिचालन गरी 9,300 भन्दा बढी नागरिकसँग सम्पर्क तथा 6,782 जनालाई आवश्यक परामर्श र सहयोग प्रदान गरिएको छ।
0: भोटेकोसी बाढीमा परि ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले 25,10,000 बराबरको राहत सुविधा पाउने भएका छन्।
3: नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट 3,00,000, किरिया खर्च बा 45,000, राष्ट्रिय वाणिज्य बैंकबाट 5,00,000 बीमा, राष्ट्रिय बीमा संस्थानबाट 2,00,000 तथा नेपाल प्रहरी संगठनबाट विशेष राहत स्वरूप 10,00,000 उपलब्ध हुनेछ। त्यस्तै कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्ति बापत 2,00,000 र किरिया खर्च 40,000 उपलब्ध हुने व्यवस्था छ। नागरिक लगानी कोषका स्वैच्छिक बचतकर्ताले प्रचलित शर्त अनुसार दुर्घटना बीमा बापत 2,00,000 र किरिया खर्च बापत 30,000 पाउनेछन्। यसरी मृतक प्रहरी कर्मचारीका परिवारले सम्बन्धित कोष तथा बीमा सुविधा सहित 25,10,000 प्राप्त गर्ने नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका महानिरीक्षक धनबहादुर कार्कीले प्रभावित प्रहरी परिवारको जीविकोपार्जनमा सहयोग गर्नका साथै मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षामा आवश्यक व्यवस्था मिलाउने बताउनु भएको छ। नेपाल प्रहरी कल्याण कोषबाट लिइएका ऋण सम्बन्धी सुविधामा आवश्यकता अनुसार सहुलियत तथा मिनाहाको व्यवस्था गरिने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
0: 53.5 MW क्षमताको अप्पर म्याग्दी एक जलविद्युत आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ छेडिएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको धौलागिरी गाउँपालिका 4-6 अडिट छ भने मालिका गाउँपालिका 7-12 विद्युत गृह छ। आयोजना प्रमुख ज्योति कुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने 2,506.39 मिटर सुरुङ ब्रेक थ्रु भएको जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
4: यो BFBS कुल खबर रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: चिलिमे सुरुङमा उद्धार गरिरहेका इन्जिनियर श्रीराम नेपानीले सुरुङभित्र श्रमिकहरू जीवित रहेको हुन सक्ने संकेत मिलेको बताउनु भएको छ। 105 मिटरभित्र पुगेका उद्धारकर्मीले चिसो हावा भएको र भित्र आवाज गएको जानकारी दिएको बताउनु भएको हो। विद्युत गृह अझै 100 मिटर पर छ। उद्धारकर्मीले जलविद्युत गृहभित्रको लेदो फाल्न ठुला यन्त्र लगिरहेका बेला केही उद्धारकर्मी भित्र पनि पसेका छन्। भारतीय उद्धारकर्मी पनि सहभागी अभियानमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ, श्रम संस्कृति पार्टीका नेता कार्यकर्ता पनि खटिएका छन्। विद्युत गृहभित्र 6 जना रहेको ठानिएको छ। काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा राहत दिएर रसुवा र नुवाकोटतर्फ लाग्नु भएको छ। राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेको भोलिपल्ट देउवा गाडी लिएर नुवाकोट जानुभएको हो। देउवालाई डाक्टर शशाङ्क कोरेला र प्रकाशमान सिंह लगायतका नेताहरूले साथ दिएका छन्। देउवाले नुवाकोटका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने उहाँको सचिवालयले जनाएको छ। काङ्ग्रेसकै सभापति गगन थापा, एमालेका अध्यक्ष केपी ओली पनि बाढी प्रभावित क्षेत्रमा पुगेर फर्किसक्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो 3 बजे मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिमन्त्रबारमा बस्ने गरी बैठक बोलाउनु भएको कार्यालयले जनाएको छ। बैठकमा समसामयिक विषयमा छलफल गरी निर्णय हुनेछ। रसुवा बाढीपछिको खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनःस्थापनाका विषयमा बैठकमा छलफल हुने कार्यालयको भनाइ छ। नागरिक अधिकार कर्मीले पत्रकार विरुद्धको अभिव्यक्ति फिर्ता लिन गृहमन्त्री सुदन गुरुङलाई सल्लाह दिएका छन्। सुशील प्याकुरेल, सोमकुमारी निरौला, सुभाकर बुढाथोकी लगायतले विज्ञप्ति जारी गर्दै पत्रकारहरूले गर्ने काम भनेकै शक्तिमा रहेकाहरूको गल्ती औलाउने हो भन्दै अभिव्यक्ति फिर्ता लिन मन्त्री गुरुङलाई आग्रह गर्नुभएको छ। अधिकार कर्मीले समाचार सम्प्रेषण र प्रभावको दायित्वबाट पछि नहट्न पनि ढाडस दिएका छन्। नेपालका पत्रकारहरूले अधिनायकवादी शैलीका शासकहरूको सामना विगतमा पनि गरिसकेको उल्लेख गर्दै अधिकार कर्मीहरूले डर, त्रास र धम्कीका सामु पत्रकारहरू पछि नहट्ने स्पष्ट पारेका छन्। जयन्ती दिवसको कार्यक्रममा मन्त्री गुरुङले 4 जनासम्म पत्रकारलाई सच्चिन चेतावनी दिनुभएको थियो। काठमाडौँ उपत्यका

0: रुटमा अर्को महिनाबाट थप 28 रात्रिबस चल्ने भएका छन्।
1: काठमाडौँ महानगरपालिका कि कार्यवाहक मेयर सुनिता डङ्गुलको अध्यक्षतामा बसेको बैठकले रात्रिकालीन यातायात सेवा विस्तार गर्ने निर्णय गरेको हो। रात्री बस चल्ने काठमाडौँ महानगरसँगै अन्य स्थानीय तहका मेयर उपमेयर साझा यातायात र सरकारवालाको बैठकले 6 रूटमा थप 28 रात्री बस चलाउने तय गरेको छ। काठमाडौँ ललितपुर चन्द्रागिरी र बुढा नीलकण्ठ नगरपालिकाले साझा यातायात संघको समन्वयमा गत वैशाख 1 गतिबाट रात्री बस चलाउँदै आएका छन्। आउँदो असोज 3 गतिबाट रात्रिकालीन यातायात सेवा विस्तार गरेर काठमाडौँ उपत्यकाको उत्तर दक्षिण र पूर्व पश्चिम दुवै भागलाई जोड्ने निर्णय गरिएको छ। अब गोदावरीदेखि बुढा नीलकण्ठसम्म 6 भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म 6, त्रिभुवन राष्ट्रिय विमानस्थलदेखि चन्द्रगिरीको नागढुङ्गासम्म 4, कृतिपुरदेखि काठमाडौँको नयाँ सड़क नेपाल वायु सेवा निगमसम्म 4 र चक्रपथमा दुईतर्फी फन्को लगाउन 8 रात्रिबस सञ्चालन गरिनेछ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाटीको नाम फेरेर ट्रम्प जलघाटी राख्न इच्छा लागेको बताउनु भएको छ। यसअघि ट्रम्पले इरानसँगको युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावपछि सकिने बताउनु भएको थियो। डालासमा भएको रिपब्लिकन पार्टीको सम्मेलनमा पनि ट्रम्पले संसदमाथिको नियन्त्रण कायम राख्न मतदाताको मत आवश्यक भन्नु छ भन्नुभएको छ।
2: Because of our tremendous strength and success economically, I will issue a dividend to every adult citizen in the United States of America for $5,000.
0: इरान युद्धलाई लिएर अमेरिकी नागरिक बेखुसी भएको भनेका बेला ट्रम्पले चुनावपछि युद्ध अन्त्य गर्ने बताउनु भएको छ। एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो सेमी फाइनलमा नेपालले ओमानलाई 148 रनको लक्ष्य प्रस्तुत गरेको छ। क्वालालम्पुरमा भइरहेको खेलमा नेपाल 45 ओभर 4 बलमा अलआउट हुँदै 147 रनमा समेटिएको छ। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 51 रनको अर्धशतकीय इनिङ खेल्नुभएको छ। बसिर अहमदले 47 रन बनाउनु भएको छ। प्रिमियर कपमा समूह एतर्फ नेपाल शीर्ष स्थानमा छ। समूह बीको नेतृत्व यहीले गरिरहेको छ। प्रतियोगितामा 10 टिम सहभागी छन्। यस्तै ओमानले पनि नेपाल विरुद्ध ब्याटिङ सुरु गरेको छ। ओमानले ताजा अवस्थामा 28 ओभर 1 बल खेल्दा 10 विकेट पनि गुमाइसकेको छ र 60 रनमा समेटिएको छ। यससँगै नेपालले यो खेल 87 रनले जित्न सफल पनि भएको छ। बिएफपिएस गोर्खा रेडियोमा अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: र सब भोटेकोसीको बाढीबाट भएको क्षतिका लागि नेपालले राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी हानि तथा नोक्सानी कोषसँग प्रारम्भिक 3 अर्ब रुपियाँ भन्दा बढी क्षतिपूर्ति मागेको छ। गएको साता कोषलाई औपचारिक पत्र पठाउँदै सरकारले सुरुमा 2 करोड अमेरिकी डलर भन्दा बढी रकम माग गरेको हो। पत्रमा अर्थमन्त्री सोनी मुआगले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पत्रकारसँगको कुराकानीमा परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रसङ्घीय कोष समक्ष प्रारम्भिक दावी स्वरूप तत्काललाई 20 मिलियन डलरको दावी गरेको जानकारी दिनुभएको हो। कोषसँग प्रारम्भिक माग गरिएको र विपदपछि क्षतिको मूल्याङ्कन गरेर विश्व सामु कुरा राखिने पनि मन्त्री खनालको भनाइ छ। सरकारले विपदपछिको पूर्ण क्षति मूल्याङ्कन तयार भएपछि थप रकमका लागि दावी गर्ने उहाँले बताउनु भएको छ। भोटेकोसी बाढीलाई जलवायु परिवर्तनको प्रभावसँग जोडेर सरकारले क्षतिपूर्ति दावी गरेको हो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुरुङमा थुनिएकाहरूको उद्धारमा 16 दिन पुगे पनि नरोकिन आग्रह गर्नुभएको छ। चिलिमे उद्धारका लागि सुरुङको वारीपट्टि पुगेका साम्पाङले आफू भएको पाखामा उद्धारको काममा तीव्रता दिन अनुरोध गर्नुभएको हो।
4: त्यो तल चिलिमे सुरुङमा गएर अस्तिको दिनदेखि आज अब 3 दिन भयो गएर बसेको। अब यतापट्टि यसो सामान्य टिक्लिक टाक्लिक काम गर्ने यता त्यता है त्यस्तो रहेछ। 9 बजीतिर सुरक्षाकर्मी पुग्ने अनि 2 घन्टा जति काम गर्ने अनि त्यहाँबाट फेरि खाना खान आउने अनि फेरि 3 घन्टा 4 घन्टाको ब्रेक हुने अनि भरे फेरि एकछिन पानी पर्ने वेदर के अरे बिग्रियो भन्ने अनि फेरि फर्किने यो खालको रहेछ काम चाहिँ। फेरि फ्याक्ट कुरा गर्छु म, यो यस्तो ढिलासुस्ती भइरहेछ लौ न भनेर मैले हिजो चाहिँ नि तपाईँ गृहमन्त्री सुदन गुरुङलाई पनि फोन गरेँ। हुन्छ म भनिदिन्छु भन्दै हुन्छ र जुन स्पिरिटमा काम गर्नुपर्थ्यो अब इमर्जेन्सी हो नि त यो त।
3: नदीको अर्कोपट्टि सुरुङ भएको भागमा बसेर सडक खन्ने टोलीमा रहेका सांसद सागर ढकालका अनुसार 3 डोजर लगेर काम तीव्र रूपमा भइरहेको छ।
5: हामी लगभग बिहान 5:30 बजीतिर आएर नै यो काम सुरु गरिसकेका छौँ अनि यो पारिपट्टि चाहिँ ट्विन तान्ने साथीहरू चाहिँ उतापट्टि झुन्चेबाट आउँदै हुनुहुन्छ होला, एकछिनमा आउनुहुन्छ। अनि यो ट्विनको पनि हिजो रोपहरू चाहिँ हामीले हिजो ड्रोनको सहायताले कनेक्ट गरिसकेका छौँ अनि त्यसपछि ठ्याक्कै हाम्रो टनलको मुख चाहिँ त्यही नै हो, पाइपले देखिरहेको, त्यही भएर हामी नजिकै आइसकेका छौँ। अब
3: सांसद साम्पाङले रसुवा र नुवाकोटका उद्धार स्थलमा सुरक्षाकर्मीलाई साधन स्रोत उपलब्ध गराउन ध्यान आकर्षण गर्नुभएको छ।
4: सुरक्षाकर्मी पठाएको छ, टर्च लाइटै दिएको छैन, बेल्चै दिएको छैन। अस्ति हामी हाम्रो बेल्चा सापुडीतिर त्यहाँ काम गऱ्यौँ, हामीले 4 बेल्चा छोडिरहेको छ बेत्रावतीमा चलाउन् भनेर। अब सोद्धाखेरि चाहिँ फेरि अब हाकिमलाई सोध्यो भने त सबै कुरो ठिकै छ भन्छ, सिपाहीलाई सोध्नुपर्छ क्या, थाहा भइहाल्छ के हो भन्ने।
3: रसुवा र नुवाकोटमा पुल बनाउने काम पहिलो प्राथमिकतामा राख्न उहाँ

0: सल्लाह दिनुभएको छ। हरित गृह ग्यास उत्सर्जनको तुलनामा धेरै क्षति बेहोरेको नेपालको भनाइमा राष्ट्रसङ्घको नेपाल कार्यालयले सहमति जनाएको छ।
1: राष्ट्रसङ्घीय मुख्यालयमा दिएको ब्रिफिङमा नेपाल कार्यालय प्रमुख लीला पिटर्स याहियाले अन्यत्र नभएको स्थिति नेपालले भोगिरहेको बताउनु भएको हो।
2: The devastation Nepal has experienced is an extraordinary stark illustration of the losses and damages that climate vulnerable countries are increasingly facing. Nepal has contributed very little to global greenhouse gas emission, yet it is experiencing profound human and economical consequences from a changing climate.
1: नेपालले राष्ट्रसङ्घमा 3 वर्ष अघि स्थापित क्षतिपूर्ति कोषमा पहुँच पाउनुपर्ने माग राख्दै आएको छ। नेपालले अन्तर्राष्ट्रिय जलवायु न्यायको हकदार रहेको बताउनु स्वाभाविक रहेको उहाँको भनाइ छ।
2: My plea tonight to the international community, we need to demonstrate solidarity towards the people of Nepal at a time where they need it the most.
1: मुलुकले भोगिरहेको समस्या समाधानमा आग्रह गर्दै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घको आगामी महासभा बैठकमा जाने भनिएको बेला नेपाल कार्यालय प्रमुखको भनाइ आएको छ।
0: संसदका विपक्षी दलहरूले रसुवा बाढीबारे संसदीय समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। आज काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले विपद व्यवस्थापन र सरकारका काम समेत निगरानी गर्न संसदीय समिति बनाउनु पर्ने माग गरेको हो। आजको बैठकमा संसदीय विशेष समिति गठनका लागि सरकारको ध्यान आकर्षण गराउने एमाले संसदीय दलकी उपनेता पद्मा रियालले जानकारी दिनुभएको हो। भदौ 11 गते बसेको सर्वदलीय बैठकले संसदीय समिति गठन गर्ने निर्णय गरे पनि समिति गठन भएको छैन। नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। नेपालले प्रतियोगिताको फाइनलमा पुगेको दोस्रो पटक हो। नेपालले सन् 2023 प्रिमियर कप जितेको थियो। आज दिपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानलाई 87 रनले हराएको हो। मलेसियाको बायमा सोभलमा आज नेपालले 148 रनको लक्ष्य दिएको थियो। ओमान 28 ओभर 1 बलमा 60 रनमै समेटिएको हो। अवस्था खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बिलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: ग्यास अभाव हटाउन नसक्नुको कारण खुलाउँदै उद्योगीमाथि आक्रोश पोखेकी भोलिपल्ट उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिनुभएको छ। यादवले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाउनु भएको हो। संसदको उद्योग समिति बैठकमा उहाँले ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनुपर्ने चेतावनी दिनुभएको थियो। ग्यास उद्योगीले पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो मात्रामा ग्यास पठाएको दावी गरे पनि उपभोक्ताले पाउन नसकेको भन्दै मन्त्री यादव आक्रोशित हुनुभएको थियो। उद्योगी र कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको उहाँको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी चारमा निर्वाचित यादव चैत 27 गते उद्योग मन्त्री बन्नु भएको थियो। यसअघि महोत्तरी दुईबाट निर्वाचित रासोपाका दीपक शाहले 14 दिनमै श्रम मन्त्रीबाट राजीनामा दिनुभएको थियो। गोर्खाबाट निर्वाचित सुदन गुरूङले राजीनामा दिए पनि पछि प्रधानमन्त्री शाहले गृहमन्त्रीमै थमौती गर्नुभएको थियो। यसअघि उद्योग मन्त्री यादवले ग्यास उद्योगीमाथि दिएको अभिव्यक्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको थियो। आज विज्ञप्ति जारी गर्दै महासंघले उद्योगी व्यवसायप्रति मन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएको हो। हिजो बसेको प्रतिनिधि सभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज नहुने चेतावनी दिनुभएको थियो। मन्त्रीको यो अभिव्यक्तिलाई महासंघले अत्यन्तै आपत्तिजनक गैर जिम्मेवार र दुखद भनेको छ। ग्यास उद्योगको संख्या आवश्यकता भन्दा बढ़ी भएकोले दुईवटा भन्दा बढ़ी आवश्यक नरहेको भन्ने मन्त्रीको दावी समेत यथार्थ परक नभएको महासंघको तर्क छ। सरकार आफैले उद्योग सञ्चालन गर्ने भन्दा अभिभावकीय नियामकीय सहजकर्ता तथा समन्वयकर्ताको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने महासंघको भनाइ छ। निजी क्षेत्रको सहयोग बिना अर्थतन्त्रलाई संकटबाट बाहिर निकाल्न नसकिने भन्दै महासंघले दोषारोपण र टकरावमा नउत्रन समेत चेतावनी दिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुरुङमा थुनिएकाको उद्धारमा गतिलो कामै नभएको दावी गर्नुभएको छ। चिलिमी उद्धारका लागि सुरुङको वारीपट्टि पुगेका साम्पाङले उद्धारको काममा तीव्रता नदिएको गुनासो गर्नुभएको हो।
4: त्यो तल चिलिमी सुरुङमा गएर अस्तिको दिनदेखि आज अब 3 दिन भयो गएर बसेको। अब यतापट्टि यसो सामान्य टिक्लिक टाक्लिक काम गर्ने यता त्यता है त्यस्तो रहेछ। 9 बजीतिर सुरक्षाकर्मी पुग्ने अनि 2 घण्टा जति काम गर्ने अनि त्यहाँबाट फेरि खाना खाना आउने अनि फेरि 3 घण्टा 4 घण्टाको ब्रेक हुने अनि भरे फेरि एकछिन पानी पर्ने वेदर के अरे बिग्रियो भन्ने अनि फेरि फर्किने यो खालको रहेछ काम चाहिँ। फेरि फ्याक्ट कुरा गर्छु म, यो यस्तो ढिलासुस्ती भइरहेछ लौ न भनेर मैले हिजो चाहिँ नि तपाईँ गृहमन्त्री सुदन गुरुङलाई पनि फोन गरेँ। हुन्छ म भनिदिन्छु भन्दै र जुन स्पिरिटमा काम गर्नु पर्थ्यो अब इमर्जेन्सी हो नि त यो त।
3: भोटेको सिके अर्कोपट्टि सुरुङ भएको भागमा बसेका रासोपा सांसद सागर ढकालले पनि धमाधम काम भइरहेको दावी गर्नुभएको छ।
5: हामी लगभग बिहान 5:30 बजेतिर आएर नै यो काम सुरु गरिसकेका छौँ अनि यो पारिपट्टि चाहिँ तुइन तान्ने साथीहरू चाहिँ उतापट्टि धुन्सेबाट आउँदै हुनुहुन्छ होला, एकछिनमा आउनुहुन्छ अनि त्यसपछि ठ्याक्कै हाम्रो टनलको मुख चाहिँ त्यही नै हो, पाइपले देखिरहेको त्यही भएर

0: नजिकै आइसकेका छौँ। अब
1: सांसद थापाङले रसुवा र नुवाकोटका उद्धार स्थलमा सुरक्षाकर्मीलाई साधन स्रोत उपलब्ध गराउन पनि सरकारको ध्यान आकर्षण गर्नु भएको छ।
2: सुरक्षाकर्मी पठाएको छ, टर्च लाइटै दिएको छैन, बेल्चै दिएको छैन। अस्ति हामी हाम्रो बेल्चा सापुटीतिर त्यहाँ काम गर्यौँ, हामीले चारवटा बेल्चा छोडिरहेको छ बेत्रावतीमा चलाउन् भनेर। अब सोद्धाखेरि चाहिँ फेरि अब हाकिमलाई सोध्यो भने त सबै कुरो ठिकै छ भन्छ, सिपाहीलाई सोध्नुपर्छ क्या, थाहा भइहाल्छ के हो भन्ने।
1: रसुवा र नुवाकोटमा पुल बनाउने काम पहिलो प्राथमिकतामा राख्न उहाँको सल्लाह छ। नेपाली कांग्रेसले बाढ़ी प्रभावित क्षेत्रमा 46 जना मनोपरामर्शकर्ता खटाउने निर्णय गरेको छ। तालिम प्राप्त टोलीले विपदबाट विस्थापित भई विभिन्न आश्रय स्थलमा बसिरहेका परिवारहरूसम्म पुगेर प्रत्यक्ष मनोसामाजिक परामर्श दिने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। प्राकृतिक विपत्तिपछि विशेष गरी बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरू मानसिक रूपमा बढ़ी जोखिममा पर्ने भएकाले उनीहरूलाई प्राथमिकतामा राखेर परामर्श दिइने भनिएको छ। रसुवाको भोटेकोसी बाढ़ीमा पनि बेपत्ता भएका मध्ये अहिलेसम्म 1377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 198, रसुवामा 178, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: BFBS Gorkha Radio.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: रासोपा सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालिन्द्र शाहले मुलुकमा गुण्डा राज चलाएको दावी गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीको सल्लाहका टोलीमाथि एकपछि अर्को आक्रोश भोक्दै सांसद सिंह
4: प्रधानमन्त्री शासन व्यवस्था सल्लाहकार व्यवस्थामा चेन्ज भएको छ। यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ मैले बुझ्न सकेको छैन। सरकारका केन्द्र मैले सिन्धबाट बुझेको थिएँ, तर सरकारका केन्द्र ज्वागल बनेछ। हुकुमी शासन चलिरहेछ। सम्पत्ति शुद्धिकरणको डिजीलाई बोलाएर कसी कनपट्टीमा राति 1 बजे पिस्तौल बिराइन्छ र भनिन्छ कि यसलाई 2 घण्टाभित्र रेड कर नोटिस जारी गर। कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ, माननीय गुरुकुमारी यादव त्यो दिन राजीनामा दिनु पर्थ्यो जुन दिन रातमा प्रहरी परिचालन गरेको थियो। प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई अरेस्ट गर्ने या सचिवालयले पठाउँछन्। सचिवालयको केही साथीहरूको कुरा सुन्दाखेरि म आफै झस्तङ्ग हुन्छु कि म कुन देशको सांसद हो, गुण्डा शैलीमा शासन गर्नुपर्छ, यो उहाँको कोट अन कोट भन्दैछु।
3: ग्यास अभाव हटाउन नसक्नुको कारण खुलाउँदै उद्योगीमाथि आक्रोश पोखेकै भोलिपल्ट उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिनुभएको छ। यादवले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाउनु भएको हो। संसदको उद्योग समिति बैठकमा उहाँले ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पार्ता फर्काउनुपर्ने चेतावनी दिनुभएको थियो। ग्यास उद्योगीले पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो मात्रामा ग्यास पठाएको दावी गरे पनि उपभोक्ताले पाउन नसकेको भन्दै मन्त्री यादव आक्रोश थियो। उद्योगी र कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको उहाँको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी 4 निर्वाचित यादव चैत 27 गते उद्योग मन्त्री बन्नु भएको थियो। यसअघि महोत्तरी 2 निर्वाचित रासोपाका दीपक शाहले 14 दिनमै श्रम मन्त्रीबाट राजीनामा दिनुभएको थियो। गोर्खाबाट निर्वाचित सुदन गुरूङले राजीनामा दिए पनि पछि प्रधानमन्त्री शाहले गृहमन्त्रीमै थमौती गर्नुभएको थियो। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढीपछिको खोज राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन्। आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा विपद प्रति कार्यमा सरकारले गरिरहेको कामको समीक्षा भएको कांग्रेस प्रमुख सचेतक बासना थापाले जानकारी दिनुभयो। बैठकले विपद व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनर्स्थापनाका कामहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय रूपबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय भएको हो। बैठकले पूर्व तयारी र शुरूआती चरणमा समन्वय नहुँदा केही कमी कमजोरी देखिएको निष्कर्ष निकालेको अर्यालले बताउनुभयो। सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिर एक महिलाले शिशु जन्माएको घटनाप्रति स्वास्थ्य मन्त्रालयले आफ्नो ध्यान आकर्षण भएको जनाएको छ। घटनाको सत्य तथ्य बुझ्न नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि र मन्त्रालयका प्रतिनिधि सहितको टोली आजै राजविराज जाने भएको छ। मन्त्रालयले अस्पताललाई घटनाका सम्बन्धमा स्पष्टीकरण समेत सोधेको छ। स्थलको छानबिनपछि कोही दोषी देखिए कानून बमोजिम कार्यवाही गरिने स्पष्ट पारेको छ। घटनाबारे अस्पतालले पनि छुट्टै छानबिन समिति गठन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले विपदका बेला ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शव गृह निर्माण गर्ने योजना अघि सारेको छ। मन्त्रालयले मुलुकका विभिन्न 12 संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा 50 शव अट्ने क्षमताको शव गृह निर्माण गर्ने भएको छ। कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शव गृहको क्षमता विस्तार गर्ने निर्णय भएको छ। त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीपी कोइराला पाटन

0: पोखरा राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकपटकमा कम्तीमा 50 वटा सब व्यवस्थापन गर्न सक्ने क्षमताको सब गृह निर्माण तथा क्षमता विस्तार गरिने भनिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले पछिल्लो भोटीको सिबाडीमा सब व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा पूर्वाधार आवश्यक रहेको बताउनु भएको छ। हरित गृह ग्यास उत्सर्जनको तुलनामा धेरै क्षति बेहोरेको नेपालको भनाईमा राष्ट्रसंघको नेपाल कार्यालयले सहमति जनाएको छ।
1: राष्ट्रसंघीय मुख्यालयमा दिएको ब्रिफिङमा नेपाल कार्यालय प्रमुख लीला पिटर्स याहियाले अन्यत्र नभएको क्षति नेपालले भोगिरहेको बताउनु भएको हो।
2: The devastation Nepal has experienced is an extraordinary stark illustration of the losses and damages that climate vulnerable countries are increasingly facing. Nepal has contributed very little to global
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रासोपा सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा गुण्डा राज चलाएको दावी गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीको सल्लाहका टोलीमाथि एकपछि अर्को आक्रोश पोख्दै सांसद सिंह
4: प्रधानमन्त्री शासन व्यवस्था सल्लाहकार व्यवस्थामा चेन्ज भएछ। यो संविधानको कुन दफामा छ कुन ऐनमा छ मैले बुझ्न सकेको छैन। सरकारका केन्द्र मैले सिंह दबाएर बुझेको थिएँ तर सरकारका केन्द्र ज्वागल बनेछ। हुक्मी शासन चलिरहेछ। सम्पत्ति शुद्धिकरणको डिजीलाई बोलाएर कसी कनपट्टीमा राति 1 बजे पिस्तौल भिराइन्छ र भनिन्छ कि यसलाई 2 घन्टाभित्र रेड कर्नर नोटिस जारी गर। कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ। माननीय गुरुकुमारी यादव त्यो दिन राजीनामा दिनु पर्थ्यो जुन दिन रातमा प्रहरी परिचालन गरेको थियो। प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई अरेस्ट गर्ने या सचिवालयले पठाउँछन्। सचिवालयको केही साथीहरूको कुरा सुन्दाखेरि म आफै झस्सङ्ग हुन्छु कि म कुन देशको सांसद हो। गुण्डा शैलीमा शासन गर्नुपर्छ यो उहाँको कोट अनकोट भन्दैछु।
3: मधेसप्रति अनुदार बनेको तर्क गर्दै सांसद सिंहले वर्तमान सरकार अब तासको घर झैं ढल्ने दावी समेत गर्नुभएको छ।
4: मधेसीलाई प्रहार सुरुदेखि भइरहेछ। चाहे दीपक शाहको राजीनामा हटाइएको बर्खास्त गरिएको होस् चाहे गौरी कुमारको राजीनामा होइन यसलाई सही रूपमा भन्यो भने बर्खास्त गरिएको छ। म राज्यलाई भन्न चाहन्छु तपाईँ मधेसीको बलमा सरकार ठहराउनु भएको छ। तपाईँको तासको पत्ता हो। तपाईँको लागि यही व्यक्ति बोलेका थिए कि यो सरकार बन्यो भने आत्मदाह गर्छु र यही ठाउँबाट भन्न चाहन्छु कि तपाईँ मधेसीलाई तबाह गर्नुहुन्छ।
3: आठ मिनटको सम्बोधनमा अधिकांश समय बालेनका सल्लाहकारको आलोचना गरेका सिंहले सल्लाहकारकै कारण सरकार ढल्ने दावी गर्नुभएको हो।
4: सल्लाहकारले कुनै पनि कार्यकारी अधिकार दिएको छैन। रात दिन कर्मचारी त्यहाँ जान्छ बेइज्जत भएर आउँछ। प्रहरी प्रमुखहरू सशस्त्र प्रमुख रोएर आउँछ। उर्दूमा शेर छ बर्बाद गुलिस्ते करने को एक ही उल्लू काफी अंजाम गुलिस्ता क्या होगा जहां हर डाल पुलू बैठा है। एउटा सल्लाहकार जो सरकारलाई नाश गर्ने काफी छ बाँकी सचिवालयको त कुरै नगर।
3: कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको हो। उहाँले जेन्चे स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। मन्त्री गौतमको यो अभिव्यक्तिको संसदीय समितिदेखि राष्ट्रिय सभामा समेत को आलोचना भएको थियो। आफूले कानून निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको अभिव्यक्ति नदिएको उहाँको भनाइ छ। उहाँले कानून निर्माण प्रक्रिया जटिल भएको वास्तविक तथ्यलाई राजनीतिक कोणबाट व्याख्या गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो। मन्त्री गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटे कोशी बाढ़ीपछिको खोज राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन्। आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा विपद प्रति कार्यमा सरकारले गरिरहेको कामको समीक्षा भएको कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो। बैठकले विपद व्यवस्थापन राहत उद्धार खोजी र पुनर्स्थापनाका कामहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार सरकारी राहत उद्धार कार्यको अनुगमन निरीक्षण थप सुझाव दिने र संसदीय रूपबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको हो। सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिर एक महिलाले शिशु जन्माएको घटना प्रति स्वास्थ्य मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। घटनाको सत्य तथ्य बुझ्न नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि र मन्त्रालयका प्रतिनिधि सहितको टोली आजै राजविराज प्रस्थान गरेको छ। मन्त्रालयले अस्पताललाई घटनाका सम्बन्धमा स्पष्टीकरण समेत सोधेको छ। स्थलगत छानबिनपछि कोही दोषी देखिए कानून बमोजिम कार्यवाही गरिने स्पष्ट पारेको छ। घटनाबारे अस्पतालले पनि छुट्टै छानबिन समिति गठन गर्ने बताएको छ। हरित गृह ग्यास उत्सर्जनको तुलनामा धेरै क्षति बेहोरेको नेपालको भनाईमा राष्ट्रसंघको नेपाल कार्यालयले सहमति जनाएको छ।
5: राष्ट्रसंघ मुख्यालयमा दिएको ब्रिफिङमा नेपाल कार्यालय प्रमुख लीला पिटर्स याहियाले अन्यत्र नभएको क्षति नेपालले भोगिरहेको बताउनु भएको हो।
6: The devastation Nepal has experienced is an extraordinary stark illustration of the losses

0: सल्लाहकार कुमार बेनले र अका एजेन्ट भेटेको चर्चा भएको थियो तर बेनले अस्वीकार गर्नुभएको थियो। सांसद सिंहले भने बेन र अका एजेन्ट भेट भएको होलको नाम समेत दिनुभएको छ।
1: एउटा जासुसी संस्थालाई भेट्नलाई सल्लाहकार लुकेर जान्छ, राज्यको ड्युटीबाट तल भत्ता मन्त्री स्तरीय खान्छ। म त्यो सल्लाहकार भएको भए टाउको ठाडेर टाइसुट लगाएर म त्रिभुवन एयरपोर्टबाट दिल्ली एयरपोर्टमा झर्थे, वार्ता गर्थे, प्रधानमन्त्रीलाई सुनाउँथे। लुकेर के कुरा भयो? त्यो लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नाश गर्ने अधिकार सरकारको सल्लाहकारलाई छैन। त्यो गएको हो, यदि भन्यो भने म भनिदिन्छु, दिल्लीको लीला प्यालेसको सेकेन्ड फ्लोरमा बसेको हो।
0: सप्तरी राज विराजको गजेन्द्र नारायण सिंह अस्पतालले उपचार नगर्दा गेट बाहिरै सुत्केरी भएको भन्ने खबरप्रति संसदमा पनि आवाज उठेको छ। सांसदहरूले घटनाको छानबिन सहित अस्पतालमाथि कार्यवाहीको माग समेत गरेका छन्। रासोपा सांसद अंकिता ठाकुर,
2: पशु पीड़ाले छटपटाई रहेकी राजविराज नगरपालिका वडा नम्बर 14 की असहाय गर्भवती महिला बबिता कुमारी पासवान अस्पताल पुग्छिन्, तर त्यहाँ उपचार होइन पहिल्यै पैसाको मोल मोलाई हुन्छ। मध्य राति 2 बजे चिसो र धुलाम्य सड़कमा उनलाई निकालियो। ती आमाले अस्पतालको गेट बाहिर रोडमै बच्चा जन्माउन बाध्य हुनु पर्यो। नेपालको संविधानको धारा 35 प्रत्येक नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको छ, तर राजविराजको सड़कमा संविधान रोइरहेको थियो, लोकतन्त्र लज्जाइरहेको थियो। के पैसा नहुने गरीबले यो देशमा आमा बन्ने र बच्चा जन्माउने अधिकार पनि गुमाइसकेका हुन्?
0: पैसा नभएका कारण अस्पतालले उपचार गर्न नमानेपछि आफूहरू बाहिरिएको र त्यसपछि सड़क पेटीमै बच्चा जन्मिएको परिवारले बताइरहेको बेला अस्पताल प्रशासनले भने पैसा नभएका कारण बिरामीलाई त्यहाँबाट निकालिएको आरोप अस्वीकार गरेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट मेसु जितेन्द्र कडेलले पिसाब परीक्षणका लागि भाँडो लिन कुरुवालाई पठाइएको र बिरामी पनि कुरुवासँगै बाहिर गएको र बच्चा जन्मिएको बताउनु भएको छ। गेटमा बच्चा जन्मिएपछि सालनाल सहितको शिशुलाई अस्पतालभित्र ल्याएको र स्वास्थ्यकर्मीले काटिदिएको उहाँको भनाइ छ। घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भिडियोका आधारमा अस्पतालको उपचार प्रणाली र स्वास्थ्य सेवामा विपन्न नागरिकको पहुँचका विषयमा अनेक प्रश्न उठाइएको छ। अस्पताल प्रशासनले भने बिरामीलाई उपचारबाट वञ्चित नगरिएको जिकिर गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। आज बसेको मन्त्री परिषद बैठकले असोज 6-10 गतेसम्म संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। महासभामा प्रधानमन्त्री शाहले भोटे कोशीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउनुहुनेछ। भदौ 3 गतेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो, तर भदौ 10 गते आएको बाढ़ीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउन प्रधानमन्त्री महासभामा जान लाग्नु भएको हो। यसैबीच आजको मन्त्री परिषद बैठकले मीटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मीटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। त्यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङगरी 5 जिल्लाका गरीब परिवारको सूची सरकारले स्वीकृत गरेको छ। रसुवाको भोटेकोशी बाढ़ीमा पनि नेपाल अरणीको यातायात सेवा प्रालीका 29 मजदूर र 18 बस अझै बेपत्ता छन्। यातायात प्रालीका कार्यालय प्रमुख विकास लामाले पर्यटक लिएर रसुवा गएका र पर्यटक लिएर फर्किँदै गरेका बस बाढ़ीमा परेको जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीमा परि चालकसहित प्रालीका 33 मजदूर बेपत्ता भएका थिए। तीमध्ये 3 सम्पर्कमा आएका छन् भने 1 शव फेला परेको छ। बाढ़ीमा परि बेपत्ता भएका बसमा कति नेपाली तथा कतिजना विदेशी नागरिक थिए भन्ने बारे यकिन नरहेको उहाँले बताउनुभयो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएका मजदूर र सवारी साधनको खोजी र उद्धारमा महासंघ पनि लागि परेको बताउनु भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: PFBS, Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रासोपा सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार लुकी लुकी भारत गएर गुप्तचर एजेन्सी र अका प्रतिनिधि भेटेको छोकुवा गर्नुभएको छ। यो भेट मुलुकका लागि लज्जाको विषय भएको सिंहको भनाइ छ।

0: छैन
1: त्यो गएको हो यदि भने म भनिदिन्छु दिल्लीको लीला प्यालेसको सेकेन्ड फ्लोरमा बसेको हो
2: सप्तरीराज विराजको गजेन्द्र नारायण सिंह अस्पतालले उपचार नगर्दा गेट बाहिरै सुत्केरी भएको भन्ने खबरप्रति संसदमा पनि आवाज उठेको छ सांसदहरूले घटनाको छानबिनसहित अस्पतालमाथि कार्यवाहीको माग समेत गरेका छन् रासुपा सांसद अंकिता ठाकुर
3: पशु पीड़ाले छटपटाइरहेकी राजविराज नगरपालिका वडा नम्बर 14 की असहाय गर्भवती महिला बबिता कुमारी पासवान अस्पताल पुग्छिन् तर त्यहाँ उपचार होइन पहिले पैसाको मोल मोलाई हुन्छ मध्यराति 2 बजे चिसो र धुलाम्य सड़कमा उनलाई निकालियो ती आमाले अस्पतालको गेट बाहिर रोडमै बच्चा जन्माउन बाध्य हुनु पर्यो नेपालको संविधानको धारा 35 प्रत्येक नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको छ तर राजविराजको सड़कमा संविधान रोइरहेको थियो लोकतन्त्र लज्जाइरहेको थियो के पैसा नहुने गरीबले यो देशमा आमा बन्ने र बच्चा जन्माउने अधिकार पनि गुमाइसकेका हुन्
2: पैसा नभएका कारण अस्पतालले उपचार गर्न नमानेपछि आफूहरू बाहिरिएको र त्यसपछि सड़क पेटीमै बच्चा जन्मिएको परिवारले बताइरहेका बेला अस्पताल प्रशासनले पनि पैसा नभएका कारण बिरामीलाई त्यहाँबाट निकालिएको आरोप अस्वीकार गरेको छ अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट मेसु जितेन्द्र कडेले पेसाब परीक्षणका लागि भाँडो लिन कुरुवालाई पठाइएको र बिरामी पनि कुरुवासँगै बाहिर गएको र बच्चा जन्मिएको बताउनु भएको छ गेटमा बच्चा जन्मिएपछि साल नालसहितको शिशुलाई अस्पतालभित्र ल्याइएको र स्वास्थ्यकर्मीले रेखदेख गरेको उहाँको भनाइ छ घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भिडियोका आधारमा अस्पतालको उपचार प्रणाली र स्वास्थ्य सेवामा विभिन्न नागरिकको पहुँचका विषयमा अनेक प्रश्न उठाइएको छ अस्पताल प्रशासनले पनि बिरामीलाई उपचारबाट वञ्चित नगरिएको जिकिर गरेको छ भोटेकोसी बाढीको विनाशपछि चितवनका बाढीको सम्भावित क्षेत्रमा जोखिम नियन्त्रणको काम तीव्र पारिएको छ नारायणी नदी किनारका बस्ती जोगाउन स्थानीय सरकार लागि परेको छ नारायणी नदीले कटान गर्न थालेपछि नदी नियन्त्रणको काम गरिएको हो चितवनबाट अनिल ठकालको रिपोर्ट
4: नारायणी नदीको कटानका कारण भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा क्षेत्रमा करिब 300 मिटर भूभाग जोखिममा परेपछि स्थानीय त्रसित बने भोटेकोसीमा आएको बाढीको बहावका कारण नारायणीले तीव्र रूपमा कटान गर्न थालेपछि त्यसलाई रोक्न स्थानीय जागरूक बने स्थानीय सरकार सहित प्रदेश सरकारलाई गुहार मागेर तत्कालका लागि जोखिम तारे त्रसित बनेका नदी तटीय क्षेत्रका स्थानीय ढुङ्गा राखेर कटान रोक्ने काम गरे भरतपुर महानगरपालिका वडा नम्बर 17 गोब्रेनीका राजकुमार तामाङ
5: नारायणी नदी बढ्दै आयो भने त जोखिममै छ तर अलि बढ्न सकेन भने ठिकै छ भनौँ हामी स्थानीयहरूले के गर्यौँ भने त्यो क्षेत्रमा अहिले हामी भरतपुर महानगरपालिकासँग समन्वय गर्यौँ कार्यपालक मेयर चित्रसेन अधिकारीज्यूलाई हामीले उहाँ स्थलको रूपमै बोलायौँ त्यसपछि प्रदेशका स्वास्थ्य मन्त्री ज्ञानचन्द्र लामालाई पनि हामीले स्थलमै उहाँहरूलाई देखाएर हामीले उहाँले तत्कालै महानगरबाट 50 लाख बागमती प्रदेशबाट 50 लाख रुपियाँ त्यो बजेट विनियोजित गरी यस काम चाहिँ भइरहेको छ फटाफट भइरहेको छ स्थानीय त्यहाँ जागरूक भएको छ राम्रो भएको छ अहिले
4: बाढी बस्तीमा पस्ने डर स्थानीयमा थियो विभिन्न पालिकामा समन्वय गरेर कटान रोक्न ठूला ढुङ्गा अर्थात् बिग बोल्डर हाल्ने काम गरिएको छ भरतपुर महानगरपालिकाको वडा नम्बर 16 र 17 केही जोखिम भएपछि महानगरपालिकाले 50 लाख विनियोजन गरेर तत्कालै काम अगाडि बढायो भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी
6: बाढीबाट खतरा पैदा भइसकेपछि महानगरपालिकाले तत्कालको लागि 50 लाख रुपियाँ विपदको घोषणा हामीले गर्यौँ म त्यही नारायणी बाँधलाई व्यवस्थापन गर्ने गरेर विभिन्न ठाउँमा अन्य पालिका पारीको गैँडेकोट होस् नगरका राप्ती नगरपालिका होस् आफ्नै महानगरपालिकाको खोला नालाको छेउमा रहेका बिग बोल्डरहरूको व्यवस्थापन गर्ने कामले
2: अहिलेसम्मका खबर यति नै नमस्कार

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण प्राधिकरणले गरेको अध्ययनले भोटेको सिबाडीपछिको पुननिर्माणका लागि 7 खर्ब 30 अर्ब भन्दा बढ़ी आवश्यक पर्ने देखाएको छ। आयोग र प्राधिकरणले संयुक्त प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन अनुसार बाढ़ीपछिको पुननिर्माणका लागि 7 अर्ब 23 अर्ब 31 करोड़ 52 लाख आवश्यक पर्ने देखिएको हो। पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 खर्ब 73 अर्ब 57 करोड़ लाग्ने अनुमान छ। पूर्वाधार क्षेत्रमध्ये ऊर्जा तथा ग्रीड प्रणाली पुननिर्माणका लागि 3 खर्ब 90 अर्ब 62 करोड़ लाग्ने अनुमान छ। बाढ़ीले 69 किलोमिटर सड़क 37 मोट्रेबल पुल र 53 झोलुङ्गे पुलमा क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार बनाउन 73 अर्ब 34 करोड़ लाग्ने अध्ययन टोलीको

0: भन्ने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार छ महिनाभित्र राहत तथा आपतकालीन पुननिर्माणका लागि 8.73 अर्ब र दीर्घकालीन पुननिर्माणका लागि 7.14 अर्ब रूपियाँ खर्च हुने अनुमान छ। ग्यास अभाव हटाउन नसक्नुको कारण खुलाउँदै उद्योगीमाथि आक्रोश पोखेकै भोलिपल्ट उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिनुभएको छ। यादवले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाउनु भएको हो। संसदको उद्योग समिति बैठकमा उहाँले ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनुपर्ने चेतावनी दिनुभएको थियो। ग्यास उद्योगीले पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो मात्रामा ग्यास पठाएको दावी गरे पनि उपभोक्ताले पाउन नसकेको भन्दै मन्त्री यादव आक्रोशित हुनुभएको थियो। उद्योगी र कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको उहाँको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी 4 मा निर्वाचित यादव चैत 27 गते उद्योग मन्त्री बन्नुभएको थियो। यसअघि महोत्तरी 2 बाट निर्वाचित रासोपाका दीपक शाहले 14 दिनमै श्रम मन्त्रीबाट राजीनामा दिनुभएको थियो। गोर्खाबाट निर्वाचित सुदन गुरूङले राजीनामा दिए पनि पछि प्रधानमन्त्री शाहले गृहमन्त्रीमै थमौती गर्नुभएको थियो। आजै सुनसरी 4 बाट निर्वाचित रासोपा सांसद दीपक कुमार शाहले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिनुभएको छ। गौरी कुमारी यादवले मन्त्रीबाट राजीनामा दिए लगत्तै प्रधानमन्त्री बालेन्द्र शाहलाई शाहले सिफारिश गर्नुभएको हो। रासोपा सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार मधेसीप्रति अनुदार बनेको आरोप लगाउँदै अब तासको घर झैं ढल्ने चेतावनी दिनुभएको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद सिंह
1: मधेसीलाई प्रहार सुरुदेखि भइरहेछ। चाहे दीपक शाहको राजीनामा हटाइएको बर्खास्त गरिएको होस्, चाहे गौरी कुमारको राजीनामा होइन, यसलाई सही रूपमा भन्यो भने बर्खास्त गरिएको छ। म राज्यलाई भन्न चाहन्छु, तपाईँ मधेसीको बलमा सरकार ठहराउनु भएको छ, तपाईँको तासको पत्ता हो। तपाईँको लागि यही व्यक्ति बोलेका थिए कि यो सरकार बनेन भने आत्मदाह गर्छु, र यही ठाउँबाट भन्न चाहन्छु कि तपाईँ मधेसीलाई तबाह गर्नुहुन्छ, तपाईँको नाश लेख्या छ।
0: 8 मिनटको सम्बोधनमा अधिकांश समय बालेनका सल्लाहकारको आलोचना गरेका सिंहले सल्लाहकारकै कारण सरकार ढल्ने दावी गर्नुभएको हो।
1: सल्लाहकारले कुनै पनि कार्यकारी अधिकार दिएको छैन, रात दिन कर्मचारी त्यहाँ जान्छ, बेइज्जत भएर आउँछ। प्रहरी प्रमुखहरू सशस्त्र प्रमुख रोएर आउँछ। उर्दूमा शेर छ, बर्बाद गुलिस्ते करने को एक ही उल्लू काफी, अंजाम गुलिस्ता क्या होगा जहां हड्डाल पुलू बैठा है। एउटा सलाहकार जो सरकारलाई नाश गर्ने काफी छ, बाँकी सचिवालयको त कुरै नगर।
0: सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालले उपचार नगर्दा गेट बाहिरी सुत्केरी भएको भन्ने खबरप्रति संसदमा पनि आवाज उठेको छ। सांसदहरूले घटनाको छानबिनसहित अस्पतालमाथि कार्यवाहीको माग समेत गरेका छन्। रासोपा सांसद अंकिता ठाकुर,
2: पशु पीड़ाले छटपटाइरहेकी राजविराज नगरपालिका वडा नम्बर 14 की असहाय गर्भवती महिला बबिता कुमारी पासवान अस्पताल पुग्छिन्, तर त्यहाँ उपचार होइन पहिल्यै पैसाको मोल मोलाई हुन्छ। मध्य राति 2 बजे चिसो र धुलाम्य सड़कमा उनलाई निकालियो। ती आमाले अस्पतालको गेट बाहिर रोडमै बच्चा जन्माउन बाध्य हुनु पर्यो। नेपालको संविधानको धारा 35 ले प्रत्येक नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको छ, तर राजविराजको सड़कमा संविधान रोइरहेको थियो, लोकतन्त्र लज्जाइरहेको थियो। के पैसा नहुने गरीबले यो देशमा आमा बन्ने र बच्चा जन्माउने अधिकार पनि गुमाइसकेका हुन्?
0: गजेन्द्र नारायण अस्पताल प्रशासनले भने पैसा नभएका कारण बिरामीलाई त्यहाँबाट निकालिएको आरोप स्वीकार गरेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट जितेन्द्र कडेले पिसाब परीक्षणका लागि भाँडो लिन कुरुवालाई पठाइएको र गर्भवती पनि कुरुवासँगै बाहिर गएको बेला बच्चा जन्मिएको दावी गर्नुभएको हो। गेटमा बच्चा जन्मिएपछि सालनाल सहितको शिशुलाई अस्पतालभित्र ल्याएर स्वास्थ्यकर्मीले रेखदेख गरेको उहाँको भनाइ छ। अस्पताल प्रशासनले सुत्केरीलाई कुनै पनि उपचार सेवाबाट वञ्चित नगरिएको जिकिर गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुरुङमा थुरेकाको उद्धारमा गतिलो कामै नभएको दावी गर्नुभएको छ। चिलिमी उद्धारका लागि सुरुङको वारीपट्टि पुगेका साम्पाङले उद्धारको काममा तीव्रता नदिएको गुनासो गर्नुभएको हो।
3: त्यो तल चिलिमी सुरुङमा गएर अस्तिको दिनदेखि आज अब 3 दिन भयो गएर बसेको। अब यतापट्टि यसो सामान्य टिक्लिक टाक्लिक काम गर्ने यता त्यता है त्यस्तो रहेछ। 9 बजीतिर सुरक्षाकर्मी पुग्ने अनि 2 घण्टा जति काम गर्ने अनि त्यहाँबाट फेरि खाना खाना आउने अनि फेरि 3 घण्टा 4 घण्टाको ब्रेक हुने अनि भरे फेरि एकछिन पानी पर्ने वेदर के अरे बिग्रियो भन्ने अनि फेरि फर्किने यो खालको रहेछ काम चाहिँ। फेरि फ्याक्ट कुरा गर्छु म, यो यस्तो ढिलासुस्ती भइरहेछ लौ न भनेर मैले हिजो चाहिँ

0: तपाईँ गृहमन्त्री सुदन गुरुङलाई पनि फोन गरेँ, हुन्छ म भनिदिन्छु भन्दै हुन्थ्यो। र जुन स्पिरिटमा काम गर्नु पर्थ्यो, अब इमर्जेन्सी हो नि त यो त।
1: सांसद साम्पाङले रसुवा र नुवाकोटका उद्धार स्थलमा सुरक्षाकर्मीलाई साधन स्रोत उपलब्ध गराउन पनि सरकारको ध्यान आकर्षण गर्नु भएको छ।
0: सुरक्षाकर्मी पठाएको छ, टर्च लाइटै दिएको छैन, बेल चाहिँ दिएको छैन। अस्ति हामी हाम्रो बेल छ सापुडीतिर, त्यहाँ काम गर्यौँ हामीले, चारवटा बेल छ छोडिरहेको छ बेत्रावतीमा चलाउन् भनेर। अब सोद्धाखेरि चाहिँ फेरि अब हाकिमलाई सोध्यो भने त सबै कुरो ठिकै छ भन्छ, सिपाहीलाई सोध्नुपर्छ क्या, थाहा भइहाल्छ के हो भन्ने।
1: रसुवा र नुवाकोटमा पुल बनाउने काम पहिलो प्राथमिकतामा राख्न उहाँको सल्लाह छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै मन्त्री गौतम,
2: राष्ट्रिय सभाको बैठकमा मैले जेएनजी आन्दोलन स्मृति दिवसको सन्दर्भमा बोलेका केही विषय वस्तुहरूलाई लिएर मान्यजीवहरूले केही प्रश्नहरू गर्नुभएको छ, म थोरै आफ्ना विचारहरू राख्न चाहन्छु। दुई तिहाई चाहिँ हामीले भोट हालेर पठाएका छौँ, अब कानून निर्माण छिटो हुनु पर्यो, संविधानै संशोधन गर्नु पर्यो भन्ने आशय सहित प्रश्नहरू पनि मलाई आइराखेका थिए। त्यसै सवालमा मैले राष्ट्रिय सभाले कहीँ कतै असहयोग गर्यो भनेर कहीँ कतै त्यस्तो भाषा शब्द प्रयोग गरेको छैन। यहाँहरूलाई मैले बोलेका कुराले कहीँ कतै चोट परेको रहेछ भनेदेखि मलाई त्यसमा दुःख लागेको छ। र
1: अब खबर फटाफट।
3: झापाको कन्का एक र दुईको जामुन खाडी सिमसारमा बल्छी हानेर माछा मार्न दिने फिसिङ कार्यक्रम सुरु। सिमसार प्रवेशका लागि 100 र फिसिङका लागि 100 रुपियाँ शुल्क। बल्छी हानेर मारेका माछा पर्यटक आफैले किलोको 500 रुपियाँमा किनेर लैजानु पर्ने। रेबिज संक्रमित कुकुरको टोकाईबाट पशु चौपाया मरेपछि पाँच थरको फाल्गुनन्द गाउँपालिका मेहेल बोटेका थुप्रै गोठ रित्तिए। दुना गाई सहित केही महिनामै 38 गाईबस्तु मरे। दुध दिँदै गरेका पशु चौपाया मरेपछि आमदानीको स्रोत समेत बन्द। भोटेको सिबाडीका मृतक प्रति श्रद्धाञ्जली र आत्मशान्तिका लागि विश्व शान्ति धाम लुम्बिनीले 3 दिने विश्व शान्ति पूजा गर्ने। बाढी आएको 21 दिन आउँदो 29 31 गते बिहान 7:30-10 काठमाडौँ बौद्ध स्तूप परिसरमा दीप प्रज्वलन सहित शान्ति प्रार्थना गरिने।
1: बेलायतका सशस्त्र फौजी र उनीहरूका परिवारले अझै केही समय हालकै आवासमा बिताउनु पर्ने देखिएको छ। सैनिक परिवारलाई राम्रो सुविधायुक्त आवास दिनुपर्ने भए पनि दशकौंदेखि व्यवस्था गरिएका कारण तत्काल सुधार हुन नसक्ने बारे सांसदहरूलाई जानकारी दिएको छ। तथ्याङ्क अनुसार सैनिक आवासका 10 मध्ये 9 घर मरमत सम्भार गर्नुपर्ने देखिएको छ। सरकारको नयाँ रक्षा आवास सेवा आउँदो वर्षदेखि शुरू हुँदैछ। थप डेभिड सिभिल्स म्याकिनबाट।
4: The Ministry of Defence operates nearly 48,000 service family accommodation properties across the UK. It's thought around 90% of those need work to bring them up to scratch. Speaking to Parliament's Public Affairs Committee, Chief Executive of the Defence Infrastructure Organisation, Mike Green, says it'll take time.
5: Our houses need a lot of love. We have underinvested in them for the best part of 40 or 50 years. Right, that needs to change. It comes back to the effect on the family, because it does affect families. And our, I'm sure we would agree, wonderful service.
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीपछिको पुनः निर्माणमा 7 खर्बभन्दा धेरै रुपियाँ लाग्ने सरकारको प्रारम्भिक आकलन,
1: पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ।
0: सिलिमे जलविद्युत आयोजनामा जारी पछिल्लो उद्धार प्रयासबारे सैनिक प्रवक्ता भन्छन्, अनि नुवाकोटका बासिन्दाले भोगिरहेको समस्या र रसुवाका सांसदले देखेको चुनौतीको चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशमा गृहयुद्ध चर्किँदै गर्दा हुथीहरूले मोखा बन्दरगाहमाथि कब्जा गरेको यमनका अधिकारीहरूले बताएका छन्। उक्त बन्दरगाह बाब अल मान्देब जलमार्गसँगै छ, जसले रेड सी र हिन्द महासागरलाई जोड्छ। यसले खाडी क्षेत्र, एसिया र युरोप बीच तेल तथा वस्तुहरूको महत्त्वपूर्ण परिवहन मार्गमा इरान समर्थित हुथीहरूको पकड मजबुत बनाइदिएको छ। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यसको अर्थ के हो?

0: बाब अलमान्देव जलमार्ग भएर इन्धन आपूर्ति हुने बारे अनिश्चितता जारी रहँदा तेलको मूल्य प्रति ब्यारेल $100 पुगेको छ। प्रक्षेपण भन्दा महँगी दर अझै उच्च रहन सक्ने ईसीबीले जनाएको छ। फिलिपिन्समा आगलागीमा परेको एउटा यात्रुवाहक फेरीबाट अझै धुवा निस्किरहेको तटरक्षकहरूले बताएका छन्। आगलागीमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने करिब 90 जना अझै हराइरहेका छन्। अधिकारीहरूका अनुसार 43 जनाको सकुशल उद्धार गरिएको छ। एमभी जुन एस्टर नामको उक्त फेरीमा 100 जनाभन्दा बढी यात्रु र 17 जना चालक दलका सदस्य सवार थिए। घटना पर्यटकमा चर्चित पलावन प्रान्तमा भएको हो। उद्यमान देशहरूको समूह ब्रिक्सको वार्षिक शिखर बैठकमा सहभागी हुन यसै साता चिनिया राष्ट्रपति सी जिनपिङ दिल्ली जाने उसको विदेश मन्त्रालयले पुष्टि गरेको छ। 7 वर्षमा पहिलो पटक उनी भारतको भ्रमणमा जानेछन्। यसलाई केही वर्ष यताको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको रूपमा अर्थ्याइदेछ। दिल्लीमा हुन लागेको शिखर बैठकमा सहभागी हुने अपेक्षा गरिएका अरू नेताहरूको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेस्कियान पनि रहेका छन्। र श्रीलङ्काको सर्वोच्च अदालतले डर धम्की सम्बन्धी घटनामा दोषी ठहर भएका एक बौद्ध भिक्षुलाई राष्ट्रपतिले दिएको क्षमादान उल्ट्याउँदै उनलाई पुनः जेल पठाउन आदेश दिएको छ। कार्टुन मार्फत पूर्व राष्ट्रपति महिन्दा राजापक्षको आलोचना गरेपछि बेपत्ता भएका एक कार्टुनिस्टकी श्रीमतीलाई धम्की दिएको अभियोगमा दोषी ठहर गर्दै अदालतले गालागोडा अटे यान्सारालाई 2018 जेल पठाएको थियो। तर 1 वर्षमै राष्ट्रपतिले क्षमादान दिएपछि उनी जेलबाट निस्किन सफल भएका थिए। राजनीतिक प्रभाव रहेका ती बौद्ध भिक्षुमाथि मुस्लिम विरुद्ध तनाव बढाएको आरोप लाग्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साँझ पखमा तपाईँलाई स्वागत छ। ठूलो विध्वंस मचाएको भदौ 10 गतेको बाढीपछिको पुनः निर्माणका लागि 7 खर्ब रुपियाँ भन्दा धेरै खर्च लाग्ने प्रारम्भिक आकलन गरिएको सरकारले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीको अध्ययन प्रतिवेदनले उक्त आवश्यकता औल्याएको हो। ठूलो मानवीय क्षति पुगेको बाढीबाट सार्वजनिक र निजी सम्पत्तिमा पनि व्यापक नोक्सानी पुगेको छ। प्रस्तुत छ एक रिपोर्ट। क्षतिको द्रुत तथा आवश्यकता आकलन RDNA प्रतिवेदनमा बाढीबाट भएको कुल क्षतिको 75% पूर्वाधार क्षेत्रमा भएको उल्लेख रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसको निम्ति ठूलो आकारको बजेट आवश्यक पर्ने जानकारहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत।
2: रिकन्स्ट्रक्सनको फेजमा लङ टर्ममा त 7 खर्ब भन्दा बढी छ र पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर रकम त सरकारसँग त्यति प्राप्त छैन। हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ। विकास सहायतासँग पनि अनुरोध गर्नुपर्ने हुन्छ। कतिपयको प्रतिबद्धता पनि आएको छ। आउन त अब बिस्तारै त्यो प्लस हुँदै जान्छ।
1: 2 चरणमा पुनर्निर्माणको योजना सुझाइएको प्रतिवेदन अनुसार 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माण गरिनेछ, जसको निम्ति 8 अर्ब 73 करोड लगानी आवश्यक हुन्छ। दीर्घकालीन पुनर्निर्माणका लागि 7 खर्ब भन्दा धेरै रकम खाँचो पर्ने प्रतिवेदनले औल्याएको छ। प्राधिकरणकी प्रवक्ता

ich mit der Eu tava no rosto, telefone, eu tava no

भनेको ठुलो इक्विपमेन्ट पुर्याउनलाई 35 मिटर बाँकी भयो. त्यसपछि त्यो इक्विपमेन्टले जहाँसम्म उद्धारकर्ताहरू पुगे जहाँबाट बन्द छ 110 मिटर पछि, त्यसपछि खोल्न पनि त्यो इक्विपमेन्ट प्रयोग गर्न खोज्छ. त्यो जहाँनिर यो उद्धारकर्ताहरूले जहाँसम्म पुगे 110 मिटरसम्म, त्यस पछाडि जुन लेदोले पुरिएको बन्द छ जुन भनेको 110 मिटर पछाडि कति मिटरसम्म भित्र खोजी गर्नुपर्ने अवस्था भएको छ? अरू टनेलबाट पनि जीवित उद्धार हुने सम्भावना छ? अरू जलविद्युत आयोजनाहरूबाट उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक थिए राजाराम बस्नेत. तपाईँ बिबिसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ. अब लाग्नु नुवाकोट हाम्रा संवाददाता कृष्णमणि बरालसँगको कुराकानीमा.

0: डक्टरहरूको सुविधाहरू चाहिँ एकदम छ। अब मेन भनेको यहाँ खानेपानीको चाहिँ एकदम अभाव छ चरम। अनि लामखुट्टेको पनि त्यस्तै छ, किनभने फोहोर मैला गर्दा छुट्टै भएर त्यो भाइरल गएर युवापतिहरू अलि तीव्र नै छ।
1: नुवाकोटका बासिन्दाको त्यो पीडापछि लागु र सुहाझाका सांसद मोहन आचार्यले आफ्नो जिल्लाले बेहोर्नु परेको मानवीय र आर्थिक क्षति भयावह रहेको बताए र त्यससँगै ठुलो चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको आफ्नो मूल्याङ्कन सुनाए।
2: जनता समय बसर धेरै साथीहरू त्यही नै जोडेर आइतबार

0: अब त्यो एउटा केन्द्रको रूपमा विकसित भइरहेको थियो त्यो नदी छेउको पिठोली छेउको मार्ग त्यहाँ अब अहिले हराउने या जीवन गुमाउनेहरू स्थानीय कति थियो होला बाहिरका मान्छे कति थियो होला
1: कस्तो भएको छ भने तपाईँको कोसेलकुण्डा वडा नम्बर 2 मा मानव रहेको भएको त्यहाँ लोकल रेकर्ड हुन्छ।

पनि थिएर स्वाका सांसद महिलाचार्य प्रदीप प्रसादसँग कुरा गर्दै अन्तिम एउटा छोटो प्रसङ्ग विद्युत वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार सहानी देखाएका छन्। अत्यावश्यक सामग्रीको अभाव बीच मन्त्री देव कुमार यादवले राजीनामा दिएपछि सहालाई उप जिम्मेवारी दिइएको हो। हवस् त यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण प्राधिकरणले गरेको अध्ययनले भोटेकोसी बाढीपछिको पुननिर्माणका लागि 7 खर्ब 23 अर्बभन्दा बढी आवश्यक पनि देखाएको छ. आयोग र प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन अनुसार बाढीपछिको पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब 31 करोड़ 52 लाख आवश्यक पर्ने देखिएको हो. पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 खर्ब 73 अर्ब 57 करोड़ लाग्ने अनुमान छ. क्षेत्रमध्ये ऊर्जा तथा ग्रिड प्रणाली पुननिर्माणका लागि 3 खर्ब 90 अर्ब 62 करोड़ लाग्ने अनुमान छ. बाढ़ीले 69 किलोमिटर सड़क 37 मोटरेबल पुल र 53 झोलुङ्गे पुलमा क्षति पुगेको छ. प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार बनाउन 73 अर्ब 34 करोड़ लाग्ने अध्ययन टोलीको आंकलन छ. बाढ़ीले क्षति गरेका 7,570 निजी घर 48 सार्वजनिक भवन 18 विद्यालय 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदा पुननिर्माणका लागि 1 खर्ब 3 अर्ब 55 करोड़ लाग्ने प्रतिवेदनले देखाएको छ. त्यस्तै व्यापार व्यवसाय बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुननिर्माणका लागि 50 अर्ब 77 करोड़ विपद जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि 94 अर्ब 75 करोड़ र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि 51 करोड़ 54 लाख आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ. प्रतिवेदन अनुसार 6 महिनाभित्र राहत तथा आपतकालीन पुननिर्माणका लागि 8 अर्ब 73 करोड़ र दीर्घकालीन पुननिर्माणका लागि 7 खर्ब 14 अर्ब 58 करोड़ रूपियाँ खर्च हुने अनुमान छ. अब खबर फटाफट.
4: झापाको कन्का 1 र 2 को जामुन खाडी सिमसारमा बल्छी हानेर माछा मार्न दिने फिसिङ कार्यक्रम शुरू. सिमसार प्रवेशका लागि 100 र फिसिङका लागि 100 रुपियाँ शुल्क. बल्छी हानेर मारेका माछा पर्यटक आफैले किलोको 500 रुपियाँमा किनेर लैजानु पर्ने. रेबिज संक्रमित कुकुरको टोकाईबाट

0: आयात बढ्यो, भदौ महिनाभित्र 23 अर्ब 52 करोड राजस्व उठाउने लक्ष्य राखिएकोमा हिजोसम्ममा 93% उठिसक्यो। नेपाल चीन जोड्ने मुगुको गमगढी नाक्चे लाग्ना सड़क निर्माण सुरु भएको 21 वर्ष बित्दा पनि अलपत्र, हालसम्म 18 किलोमिटर मात्रै पुरा। र धनकुटा 7 को बस पार्क सुविधा सम्पन्न र व्यवस्थित बनाइने, बस पार्कको स्तर बढाउन यो वर्षका लागि 8 करोड बजेट।
1: कांग्रेसले 15 महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजक तोकेको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले महाधिवेशन प्रक्रियालाई सहज बनाउनको लागि सबै प्रदेशमा वरिष्ठ अधिवक्ताहरूलाई पठाएको जानकारी दिनुभएको हो। उहाँका अनुसार कोशीमा दिल्ली बहादुर कार्की, मधेसमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ठकाल, लुम्बिनीमा दीप कुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम उपाध्यायलाई संयोजक तोकिएको छ। बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसंघको समन्वयमा अधिवेशन गर्न निर्देशन दिइएको छ। जिल्ला र प्रदेश अधिवेशनको समय तालिका पछि प्रकाशन गर्ने भनिएको छ। नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। नेपाल यो प्रतियोगिताको फाइनलमा पुगेको यो दोस्रो पटक हो। नेपालले सन् 2023 प्रिमियर कप जितेको थियो। आज दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले ओमानलाई 87 रनले हराएको हो। मलेसियाको बायोमास ओबलमा आज नेपालले 148 रनको लक्ष्य दिएको थियो। ओमान 28 ओभर 1 बलमा 60 रनमै समेटिएको हो। दिपेन्द्र र सन्दीप लामिछानेले तितिन तथा ललित नारायण राजवंशी र रोहित कुमार पौडेलले 2-2 विकेट लिनु भएको हो। पहिले ब्याटिङको निम्ति पाएको नेपालले 45 ओभर 4 बलमा सबै विकेट गुमाएर 147 रन बनाएको थियो। दिपेन्द्रले 51 रन बनाउनु भएको थियो। अब उपाधिका लागि नेपालले साबिक विजेता युएईको सामना गर्नेछ। युएई हङकङलाई 7 विकेटले हराउँदै लगातार 3रो पटक फाइनलमा पुगेको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૌમ્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण प्राधिकरणले गरेको अध्ययनले भोटेकोशी बाढी पछिको पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब भन्दा बढी आवश्यक पर्ने देखाएको छ.
4: आयोग र प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन अनुसार बाढी पछिको पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब 31 करोड 52 लाख आवश्यक पर्ने देखिएको हो. पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 खर्ब 73 अर्ब 57 करोड लाग्ने अनुमान छ. पूर्वाधार क्षेत्र मध्ये ऊर्जा तथा ग्रिड प्रणाली पुननिर्माणका लागि 3 खर्ब 90 अर्ब 62 करोड लाग्ने अनुमान छ. बाढीले 69 किलोमिटर सड़क, 37 मोटरेबल पुल र 53 झोलुङ्गे पुलमा क्षति पुगेको छ. प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार बनाउन 73 अर्ब 34 करोड लाग्ने अध्ययन टोलीको आंकलन छ. बाढीले क्षति गरेका 7,570 निजी घर, 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदा पुननिर्माणका लागि 1 खर्ब 3 अर्ब 55 करोड लाग्ने प्रतिवेदनले देखाएको छ. त्यस्तै व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुननिर्माणका लागि 50 अर्ब 77 करोड, विपद जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि 94 अर्ब 75 करोड र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि 51 करोड 54 लाख आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ. प्रतिवेदन अनुसार 6 महिनाभित्र राहत तथा आपतकालीन पुननिर्माणका लागि 8 अर्ब 73 करोड र दीर्घकालीन पुननिर्माणका लागि 7 खर्ब 14 अर्ब 58 करोड रूपियाँ खर्च हुने अनुमान छ.
3: राजसभा सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार मधेसीप्रति अनुदार बनेको आरोप लगाउँदै अब तासको घर झैं ढल्ने चेतावनी दिनुभएको छ. आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद सिंह
5: मधेसीलाई प्रहार सुरुदेखि भइरहेछ. चाहे दीपक शाहको राजीनामा हटाइएको बर्खास्त गरिएको होस्, चाहे गौरी कुमारको राजीनामा होइन, यसलाई सही रूपमा भन्यो भने बर्खास्त गरिएको छ. म राज्यलाई भन्न चाहन्छु, तपाईँ मधेसीको बलमा सरकार ठहराउनु भएको छ. तपाईँको तासको पत्ता हो. तपाईँको लागि यही व्यक्ति बोलेका थिए कि यो सरकार बन्यो भने आत्मदाह गर्छु, र यही ठाउँबाट भन्न चाहन्छु कि तपाईँ मधेसीलाई तबाह गर्नुहुन्छ, तपाईँको नाश लेख्या छ.
3: 8 मिनटको सम्बोधनमा अधिकांश समय बालिनका सल्लाहकारको आलोचना गरेका सिंहले सल्लाहकारकै कारण सरकार ढल्ने दावी गर्नुभएको हो.
5: सल्लाहकारले कुनै पनि कार्यकारी अधिकार दिएछ, रात दिन कर्मचारी त्यहाँ जान्छ, बेइज्जत भएर आउँछ. प्रहरी प्रमुखहरू, सशस्त्र प्रमुख

0: त्यता है त्यस्तो रहेछ। 9 बजीतिर सुरक्षाकर्मी पुग्ने अनि 2 घन्टा जति काम गर्ने अनि त्यहाँबाट फेरि खाना खान आउने अनि फेरि 3 घन्टा 4 घन्टाको ब्रेक हुने अनि भरे फेरि एकछिन पानी पर्ने वेदर के अरे बिग्रियो भन्ने अनि फेरि फर्किने यो खालको रहेछ काम चाहिँ। फेरि फ्याक्ट कुरा गर्छु म, यो यस्तो ढिलासुस्ती भइरहेछ लौ न भनेर मैले हिजो चाहिँ नि तपाईँ गृहमन्त्री सुदन गुरुङलाई पनि फोन गरेँ। हुन्छ म भनिदिन्छु भन्दै हुन्छ र जुन स्पिरिटमा काम गर्नु पर्थ्यो अब इमर्जेन्सी हो नि त यो त।
1: सांसद साम्पाङले रसुवा र नुवाकोटका उद्धार स्थलमा सुरक्षाकर्मीलाई साधन स्रोत उपलब्ध गराउन पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
0: सुरक्षाकर्मी पठाएको छ, टर्च लाइटै दिएको छैन, बेल्चै दिएको छैन। अस्ति हामी हाम्रो बेल्चा सापुडीतिर त्यहाँ काम गर्यौँ, हामीले 4 वटा त बेल्चा छोडिरहेको छ बेत्रावतीमा चलाउन भनेर। अब सोद्धाखेरि चाहिँ फेरि अब हाकिमलाई सोध्यो भने त सबै कुरो ठिकै छ भन्छ, सिपाहीलाई सोध्नुपर्छ क्या, थाहा भइहाल्छ के हो भन्ने।
1: रसुवा र नुवाकोटमा पुल बनाउने काम पहिलो प्राथमिकतामा राख्न उहाँको सल्लाह छ।
0: सुरक्षाकर्मी पठाएको छ, टर्च लाइटै दिएको छैन, बेल्चै दिएको छैन। अस्ति हामी हाम्रो बेल्चा सापुडीतिर त्यहाँ काम गर्यौँ, हामीले 4 वटा त बेल्चा छोडिरहेको छ बेत्रावतीमा चलाउन भनेर। अब सोद्धाखेरि चाहिँ फेरि अब हाकिमलाई सोध्यो भने त सबै कुरो ठिकै छ भन्छ, सिपाहीलाई सोध्नुपर्छ क्या, थाहा भइहाल्छ के हो भन्ने।
1: ग्यास अभाव हटाउन नसक्नुको कारण खुलाउँदै उद्योगीमाथि आक्रोश पोखेकै भोलिपल्ट उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिनुभएको छ। यादवले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाउनु भएको हो। आजै सुनसरी 4 बाट निर्वाचित रासोपा सांसद दीपक कुमार शाहले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिनु भएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: BFBS Kulkar Radio.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: भटीको सिबाडीमा परिमृत्यु भएका मध्ये हालसम्म 1385 जनाको शव फेला परेको छ। बाढीमा परि अझै 4,099 जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार 542 पुरूष र 334 महिलाका शव फेला परेका हुन्। यस्तै आंशिक अंग सहितका 509 शव भेटिएका छन्। भेटिएका शवमध्ये हालसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीको भनाइ छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफलेका अनुसार विदेशी नागरिक 272 पुरूष 328 महिला सम्पर्कविहीन छन्। फेला परेका शवमध्ये 1148 शव सुरक्षित रूपमा जमीनमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान र व्यवस्थापन प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। उद्धार गरिएका मध्ये 3,176 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफले बताउनु भएको छ। हालसम्म मृतक 1,286 जना र मृतकका आफन्तका 1,712 गरी 2,998 जनाको डीएनए नमूना संकलन गरिएको प्रहरीले जनाएको छ। स्वास्थ्य मन्त्रालयले विपदका बेला ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शव गृह निर्माण गर्ने योजना अघि सारेको छ।
4: मन्त्रालयले मुलुकका विभिन्न 12 संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा 50 शव अट्ने क्षमताको शव गृह निर्माण गर्ने भएको छ। कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शव गृहको क्षमता विस्तार गर्ने निर्णय भएको छ। त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान पी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पटकमा कम्तीमा 50 शव व्यवस्थापन गर्न सक्ने क्षमताको शव गृह निर्माण तथा क्षमता विस्तार गरिने भनिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले पछिल्लो भोटेको सिबाड़ीमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा पूर्वाधार आवश्यक रहेको बताउनु भएको छ।
3: भोटीको सिबाड़ीपछि चितवनमा बाढ़ीको सम्भावित क्षेत्रमा जोखिम नियन्त्रणको काम तीव्र पारिएको छ। नारायणी नदी किनारका बस्ती जोगाउन स्थानीय सरकार लागि परेको छ। नारायणी नदीले कटान गर्न थालेपछि नदी नियन्त्रणको काम गरिएको हो। चितवनबाट अनिल ढकालको रिपोर्ट।
5: नारायणी नदीको कटानका कारण भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा क्षेत्रमा करिब 300 भूभाग जोखिममा परेपछि स्थानीय त्रसित बने। भोटेकोशीमा आएको बाढीको बहावका कारण नारायणीले तीव्र रूपमा कटान गर्न थालेपछि त्यसलाई रोक्न स्थानीय जागरूक बने। स्थानीय सरकार सहित प्रदेश सरकारलाई गुहार मागेर तत्कालका लागि जोखिम टारी। त्रसित बनेका नदी तटीय क्षेत्रका स्थानीय ढुङ्गा राखेर कटान रोक्ने काम गरे। भरतपुर महानगरपालिका वडा नम्बर 17 गोब्रेनीका राजकुमार तामाङ।
6: नारायणी नदी बढ्दै आयो भने जोखिममै छ, तर अहिले बढ्न सकेन भने ठिकै छ भनौँ। हामी स्थानीयहरूले के गर्यौँ भने त्यो क्षेत्र

0: जोखिम भएपछि महानगरपालिकाले 50 लाख विनियोजन गरेर तत्कालै काम अगाडि बढायो। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी,
1: बाढीबाट खतरा पैदा भइसकेपछि महानगरपालिकाले तत्कालको लागि 50 लाख रुपियाँ विपदको घोषणा हामीले गर्यौँ। म त्यही नारायणी बाँधलाई व्यवस्थापन गर्ने गरेर विभिन्न ठाउँमा अन्य पालिका पारीको गैँडकोट होस्, नगर राप्ती नगरपालिका होस्, आफ्नै महानगरपालिकाको खोला नालाको छेउमा रहेका बिग बोल्डरहरूको व्यवस्थापन गर्ने कामले अहिले चाहिँ ठुलो राहत भएर त्यहाँको जनता नागरिकले आशाले बस्नु भएको छ, खुसी व्यक्त गर्नुभएको छ।
0: 12 घरेबाट गोलाघाटसम्म नारायणी नदीका जोखिम स्थानहरूमा तटबन्धको काम गरिएको छ। छुटेका ओडाका केही भागमा पनि कटान नियन्त्रणको लागि दीर्घकालीन समस्या समाधानको काम हुनेमा स्थानीय आशावादी छन्।
2: जिल्ला अदालत काठमाडौँले सिभिल सहकारीका संचालक इच्छाराग तामाङलाई 5.5 वर्ष कैद र 50,000 जरिवाना सुनाएको छ। पूर्व सांसद तामाङलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृत बहादुर बोहराको इजलासले ठगी सम्बन्धी कसुरमा सजाय निर्धारण गरेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: मन्त्री परिषद बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ. प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण अमेरिकाबाट शुरू हुन लागेको हो. संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आउँदो 6 असोजमा अमेरिका जाने तय भएको छ. यसअघि परराष्ट्र मन्त्री श्री शिर खनाललाई महासभामा नेपालको तर्फबाट नेतृत्व गर्ने गरी पठाउने निर्णय भए पनि भटेकोशी बाढ़ीपछि जलवायु संकट सम्बन्धी नेपालले भोगिरहेको पीड़ा सुनाउन प्रधानमन्त्री शाह आफै जाने तय भएको छ. टोलीमा परराष्ट्र मन्त्रीको पनि सहभागिता रहनेछ. प्रधानमन्त्री शाह 8 असोजमा महासभालाई सम्बोधन गरी भोलिपल्ट स्वदेश फर्कने कार्यक्रम छ. जिल्ला अदालत काठमाडौँले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई 5.5 वर्ष कैद र 50,000 जरिवाना सुनाएको छ. पूर्व सांसद तामाङलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगी सम्बन्धी कसुरमा सजाय निर्धारण गरेको हो. यो मुद्दामा भदौ 11 गते तामाङ सहित 17 जनालाई दोषी ठहर गरिएको थियो. तामाङसँगै दुर्गा बहादुर संग्रौला, जयेन्द्र लाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, सुमन नन्द वैद्य, प्रवीण प्रसाद प्रधान, त्यस्तै केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, मुकुन्द प्रसाद देउपाने, दानहीरा तुलाधर, नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सृजना साक्य तामाङ, लालकाजी गुरूङ र मीना गुरूङलाई कसुरदार ठहर गरिएको हो. दुर्गाबहादुर संग्रौला, जयेन्द्र लाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रवीण प्रसाद प्रधान, नगेन्द्र विमली, मुकुन्द प्रसाद नेउपाने, रामराज मास्के र हरिप्रसाद रिसाललाई जनही 6 महिना कैद र 5,000 जरिवाना तोकिएको छ. त्यस्तै रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, दानहीरा तुलाधर, सृजना साक्य र लालकाजी गुरूङलाई जनही 1 वर्ष कैद र 10,000 जरिवाना तोकिएको छ. त्यस्तै केशवलाल श्रेष्ठलाई 5 वर्ष कैद र 45,000 जरिवाना, मीना गुरूङलाई 5 महिना कैद र 4,000 जरिवाना तोकिएको छ. त्यस्तै बिगो रकम भने दामाशाही हुने फैसला भएको छ. सहकारी संस्थाबाट लिएको 6,90,00,000 रूपियाँ ऋण कानून बमोजिम ब्याजसहित बुझाउनु पर्ने र सो रकम मूल बिगोबाट घटाई बाँकी बिगो दामाशाही गर्ने फैसला भएको छ. उनीहरूलाई बिगो रकम 5,67,55,24,000 रूपियाँ दावी गरिएको थियो. दुर्गा कान्तिपुर मीडिया ग्रुपका कानून संवाददाता हुन्. सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालले उपचार नगर्दा गेट बाहिरै सुत्केरी भएको भन्ने खबरप्रति संसदमा पनि आवाज उठेको छ. सांसदहरूले घटनाको छानबिन सहित अस्पतालमाथि कार्यवाहीको माग गरेका छन्। रासोपा सांसद अंकिता ठाकुर,
4: पशु पीड़ाले छटपटाइरहेकी राजविराज नगरपालिका वडा नम्बर 14 की असहाय गर्भवती महिला बबिता कुमारी पासवान अस्पताल पुग्छिन्, तर त्यहाँ उपचार होइन पहिल्यै पैसाको मोल मोलाई हुन्छ. मध्यराती 2 बजे चिसो र धुलाम्य सड़कमा उनलाई निकालियो. ती आमाले अस्पतालको गेट बाहिर रोडमै बच्चा जन्माउन बाध्य हुनु पर्यो. नेपालको संविधानको धारा 35 ले प्रत्येक नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको छ, तर राजविराजको सड़कमा संविधान रोइरहेको थियो, लोकतन्त्र लज्जाइरहेको थियो. के पैसा नहुने गरीबले यो देशमा आमा बन्ने र बच्चा जन्माउने अधिकार पनि गुमाइसकेका हुन्?
3: अब खबर फटाफट.
5: झापाको कन्का 1 र 2 को जामुन खाडी सिमसारमा बल्छी हानेर माछा मार्न दिने फिसिङ कार्यक्रम शुरू. सिमसार प्रवेशका लागि 100 र फिसिङका लागि 100 रुपियाँ शुल्क. बल्छी हानेर मारेका माछा पर्यटक आफैले किलोको 500 रुपियाँमा किनेर लैजानु पर्ने. रेबिज संक्रमित कुकुरको टोकाईबाट पशु चौपाया मरेपछि 5 थरको फाल्गुन

0: उठाउने लक्ष्य राखिएकोमा हिजोसम्ममा 93% उठिसक्यो। नेपाल चीन जोड्ने मुगुको गमगढी नाक्चे लाग्ना सड़क निर्माण सुरु भएको 21 वर्ष बित्दा पनि अलपत्र, हालसम्म 18 किलोमिटर मात्रै पुरा। र धनकुटा साथको बस पार्क सुविधा सम्पन्न र व्यवस्थित बनाइने, बस पार्कको स्तर बढाउन यो वर्षका लागि 8 करोड बजेट।
1: र नेपालले बंगलादेशसँग द्विपक्षीय T20 क्रिकेट श्रृंखला आयोजनाका लागि औपचारिक प्रस्ताव अघि बढाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भटेकोशी त्रिशुलीबाडीले पारेको भग्नावशेष हटाउन 94 अर्ब बढी रुपियाँ लाग्ने अनुमान गरिएको छ। बाढीले थुपारेको ढुङ्गा माटो बालुवा र भवनका भग्नावशेष हटाउन 95 अर्ब 42 करोड़ खर्च लाग्ने अनुमान गरिएको हो। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन आरडीएनए प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनर्स्थापनाका लागि अनुमानित 95 अर्ब 42 करोड़ खर्च लाग्ने उल्लेख छ। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन विपद जोखिम न्यूनीकरण र समावेशी पुनर्स्थापनाका लागि यो रकम खर्च हुने उल्लेख छ। बाढीका कारण 48 अर्ब 24 करोड़ बराबरका भत्किएका भवनका संरचना थुप्रिएको छ। त्यसमा करिब 2 अर्बको माटोको थुप्रो छ। यो हटाउन मात्रै 30 करोड़ भन्दा बढी खर्च लाग्ने अनुमान छ। यसैगरी विपद जोखिम न्यूनीकरणका लागि तत्कालै 35 करोड़ र दीर्घकालका लागि 94 करोड़ 40 लाख गरी 94 करोड़ 75 लाख बराबर खर्च हुने अनुमान छ। जलमार्गमा रहेको भग्नावशेष हटाउने नदी व्यवस्थापन तथा बस्ती संरक्षण कमाण्ड क्षेत्र विकास उच्च नदी किनाराको कटान तथा पहिरो नियन्त्रण सिंचाई प्रणाली पुनर्स्थापना तथा बहुविपद पूर्व सूचना प्रणाली लगायतको विकासका लागि खर्च लाग्ने देखिएको हो। प्रतिवेदनले समावेशी पुनर्स्थापनाका लागि तत्काल 15 करोड़ आवश्यक रहेको देखाएको छ। यो रकम असुरक्षित र सीमान्तकृत समुदायका महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति र अन्य जोखिममा रहेका समूहको पुनस्थापना र पुननिर्माणमा खर्च हुनेछ। तत्कालको पुनरुत्थानका लागि पूर्वाधार क्षेत्रमा 67 अर्ब 42 करोड़ खर्च हुनेछ। यसमा ऊर्जा क्षेत्रमा जलविद्युत र ग्रिड घरायसी नवीकरणीय ऊर्जा सड़क पुल संचार सफाई तथा खानेपानी सिंचाई र नदीसँग सम्बन्धित काम हुनेछन्। यस्तै सामाजिक क्षेत्रको पुनरुत्थानका लागि तत्काल 8 अर्ब 29 करोड़ लाग्ने अनुमान छ। निजी घर सार्वजनिक भवन र सुविधा शिक्षा स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा यो रकम खर्च हुनेछ। उत्पादन क्षेत्रको तत्काल पुनरुत्थानका लागि 5 अर्ब लाग्ने अनुमान छ। यो रकम कृषि माछा पालन पशुपालन बैंकिङ आर्थिक गतिविधि र जीवनयापनमा खर्च हुनेछ। साथै भग्नावशेष हटाउन र विपद जोखिम न्यूनीकरणका लागि तत्काल 6 अर्ब 60 करोड़ लाग्ने आकलन छ। भटेकोशी त्रिशुली बाढीबाट 916 जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। बाढीबाट 11 आयोजनाका 916 जना सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादक संस्था इप्पानले जनाएको हो। बाढीबाट 669 मेगावाट क्षमताका 12 जलविद्युत आयोजना प्रभावित भएका छन्। इप्पानका अनुसार प्रभावित आयोजना मध्ये 8 सञ्चालनमा छन् भने 4 निर्माणाधीन छन्। 6 मध्ये सबैभन्दा बढी माथिल्लो त्रिशुली 1 आयोजनाका सम्पर्कविहीन छन्। इप्पानका अनुसार 216 मेगावाटको आयोजनामा बाढी आउनु अघि 1,433 जना कार्यरत थिए। यो मध्ये हालसम्म 878 जनाको उद्धार गरिएको छ भने 545 जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ। उद्धारका क्रममा 1 शव फेला परेको जनाइएको छ। रसुवागढी जलविद्युत आयोजनामा 93 जना सम्पर्कविहीन छन्। 120 मेगावाटको रसुवा भोटेकोशी जलविद्युत आयोजनामा 3 सम्पर्कविहीन छन्। 5 जनाको सकुशल तथा उद्धार भएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा 39 जना सम्पर्कविहीन छन्। आयोजनाको सुरुङबाट 2 सकुशल निकालिएको भए पनि अन्यको अवस्था अझै यकिन हुन सकेको छैन। यो आयोजनाबाट 19 जनाको यसअघि नै उद्धार भइसकेको विवरणमा उल्लेख छ। यस्तै 22 मेगावाटको चिलिमी जलविद्युत केन्द्रमा 6 सम्पर्कविहीन छन्। केन्द्रको साइट कार्यालयमा 71 जना कार्यरत रहेकामा अन्य कर्मचारीले ज्यान जोगाउन सफल भएको जनाइएको छ। यस्तै 5 मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनामा 7 सम्पर्कविहीन छन्। बाढीबाट त्रिशुली जलविद्युत केन्द्र देवीघाट जलविद्युत केन्द्र

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। मन्त्री परिषद बैठकले असोज 6-10 गतेसम्म संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको हो।
4: संयुक्त राष्ट्रसंघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इन्डिया इन्टर गभर्मेन्टल सब कमिटी आइजिएससीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने भूमि व्यवस्था मन्त्रालयबाट काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरिब घर परिवारको सूची स्वीकृत गर्ने शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल र सदस्यमा श्री रामशरण सापकोटा एवं महिला सदस्यमा श्री विष्णु घिमरे रिमाल नियुक्ति गर्ने।
3: रासोपा सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा गुण्डा राज चलाएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीको सल्लाहकार टोलीमाथि एकपछि अर्को आक्रोश पोख्दै सांसद सिंह
5: प्रधानमन्त्री शासन व्यवस्था सल्लाहकार व्यवस्थामा चिन्ज भएछ। यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ मैले बुझ्न सकेको छैन। सरकारका केन्द्र मैले सिंह दबाट बुझेको थिएँ, तर सरकारका केन्द्र ज्वागल बनेछ। हुकुमी शासन चलिरहेछ। सम्पत्ति शुद्धिकरणको डिजीलाई बोलाएर कसी कनपट्टीमा राति 1 बजे पिस्तौल बिराइन्छ र भनिन्छ कि यसलाई 2 घन्टाभित्र रेड कलर नोटिस जारी गर। कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ, माननीय गुरुकुमारी यादव त्यो दिन राजीनामा दिनु पर्थ्यो जुन दिन रातमा प्रहरी परिचालन गरेको थियो। प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई अरेस्ट गर्ने या सचिवालयले पठाउँछन्। सचिवालयको केही साथीहरूको कुरा सुन्दाखेरि म आफै झसङ्ग हुन्छु कि म कुन देशको सांसद हो, गुण्डा शैलीमा शासन गर्नुपर्छ, यो उहाँको कोट अनकोट भन्दैछु।
3: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नु भएको छ। राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री गौतम
6: राष्ट्रिय सभाको बैठकमा मैले जेन्जी आन्दोलन स्मृति दिवसको सन्दर्भमा बोलेका केही विषयवस्तुहरूलाई लिएर मान्यजीवहरूले केही प्रश्नहरू गर्नुभएको छ। म थोरै आफ्ना विचारहरू राख्न चाहन्छु। दुई तिहाई चाहिँ हामीले भोट हालेर पठाएका छौँ, अब कानून निर्माण छिटो हुनु पर्यो, संविधानै संशोधन गर्नु पर्यो भन्ने आशय सहित प्रश्नहरू पनि मलाई आइराखेका थिए। त्यसै सवालमा मैले राष्ट्रिय सभाले कहीँ कतै असहयोग गर्यो भनेर कहीँ कतै त्यस्तो भाषा शब्द प्रयोग गरेको छैन। यहाँहरूलाई मैले बोलेका कुराले कहीँ कतै चोट परेको रहेछ भनेदेखि मलाई त्यसमा दुःख लागेको छ र त्यसमा थप यहाँहरूको भावनामा चोट नपुग्ने गरेर आगामी दिनमा हामी सहकार्यमै काम गर्नुपर्छ।
3: बेलायतका सशस्त्र फौजी र उनीहरूका परिवारले अझै केही समय हालकै आवासमा बिताउनुपर्ने देखिएको छ। सैनिक परिवारलाई राम्रो सुविधायुक्त आवास दिनुपर्ने भए पनि दशकौंदेखि व्यवस्था गरिएका कारण तत्काल सुधार हुन नसक्ने बारे सांसदहरूलाई जानकारी दिइएको छ। तथ्याङ्क अनुसार सैनिक आवासका 10 मध्ये 9 घर मर्मत सम्भार गर्नुपर्ने देखिएको छ। सरकारको नयाँ रक्षा आवास सेवा आउँदो वर्षदेखि शुरू हुँदैछ।
7: The Ministry of Defence operates nearly 48,000 service family accommodation properties across the UK. It's thought around 90% of those need work to bring them up to scratch. Speaking to Parliament's Public Affairs Committee, Chief Executive of the Defence Infrastructure Organisation, Mike Green, says it'll take time.
8: Our houses need a lot of love. We have underinvested in them for the best part of 40 or 50 years. Right, that needs to change. It comes back to the effect on the family, because it does affect families. I'm sure we would agree, wonderful service personnel deserve better.
7: The committee also discussed a 1996 deal for the MOD to sell and lease back properties from Annington Homes, an agreement that ended up costing them £14.5 billion over 3 decades. MOD Permanent Secretary Jeremy Pocklington told MPs that lessons would have to be learned from that deal.
9: I think the most important lesson is the importance of government taking a long-term view of the stewardship of a national asset. That is how I feel. I know that's how the Defence Secretary would feel about this issue. And that needs to be the most important thing rather than the short-term pressures.
3: नेपाल भलिबल लिगमा कर्णाली शिवराजले मधेस वारियर्सलाई हराएको छ। हिजो भएको दोस्रो खेलमा कर्णालीले मधेसलाई 3-1 सेटमा हराएको हो। कर्णालीले पहिलो सेट 25-20, दोस्रो सेट 25-20 र चौथो सेट 25-19 जितेको हो। मधेसले तेस्रो सेट 25-21 जित्यो। अहिलेसम्म

0: FBS Gurkha Radio. Gurkha
1: Radio. Sainya Samudai Ma.
2: Relying Buddy.
1: On Air.
2: App Ma.
1: Ani Smart Speaker Ma Bunhos.
3: Play BFBS.
2: You. BFBS Gurkha Radio.
1: Radio. Gurkha Radio.
4: राष्ट्रपति सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार लुकी लुकी भारत गएर गुप्तचर एजेन्सी र का प्रतिनिधिलाई भेटेको ठोकुवा गर्नुभएको छ। यो भेट मुलुकका लागि लज्जाको विषय भएको सिंहको भनाइ छ। केही समय अघि बालेनका सल्लाहकार कुमार बेनले र का एजेन्ट भेटेको चर्चा भएको थियो, तर बेनले अस्वीकार गर्नुभएको थियो। सांसद सिंहले भने बेन र का एजेन्ट भेट भएको नाम समेत दिनुभएको छ।
5: एउटा जासुसी संस्थालाई भेट्नलाई सल्लाहकार लुकेर जान्छ, राज्यको ड्युटीबाट तल भत्ता मन्त्री स्तरीय खान्छ। म त्यो सल्लाहकार भएको भए टाउको ठाडेर टाइसुट लगाएर म त्रिभुवन एयरपोर्टबाट दिल्ली एयरपोर्टमा झर्थेँ, वार्ता गर्थे, प्रधानमन्त्रीलाई सुनाउँथे। लुकेर के कुरा भयो? त्यो लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नाश गर्ने अधिकार सरकारको सल्लाहकारलाई छैन। त्यो गएको हो, यदि भन्यो भने म भनिदिन्छु, दिल्लीको लीला प्यालेसको सेकेन्ड फ्लोरमा बसेको हो।
4: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुरुङमा थुनिएकाको उद्धारमा गतिलो कामै नभएको दावी गर्नुभएको छ। चिलिमी उद्धारका लागि सुरुङको वारीपट्टि पुगेका साम्पाङले उद्धारको काममा तीव्रता नदिएको गुनासो गर्नुभएको हो।
6: त्यो तल चिलिमी सुरुङमा गएर अस्तिको दिनदेखि आज अब तीन दिन भयो गएर बसेको। अब यतापट्टि यसो सामान्य टिक्लिक टाक्लिक काम गर्ने यता त्यता है त्यस्तो रहेछ। 9 बजीतिर सुरक्षा कर्मी पुग्ने अनि 2 घन्टा जति काम गर्ने अनि त्यहाँबाट फेरि खाना खान आउने अनि फेरि 3 घन्टा 4 घन्टाको ब्रेक हुने अनि भरे फेरि एकछिन पानी पर्ने वेदर के अरे बिग्रियो भन्ने अनि फेरि फर्किने यो खालको रहेछ काम चाहिँ। फेरि फ्याक्ट कुरा गर्छु म, यो यस्तो ढिलासुस्ती भइरहेछ लौ न भनेर मैले हिजो चाहिँ तपाईँ गृहमन्त्री सुदन गुरुङलाई पनि फोन गरेँ। हुन्छ म भनिदिन्छु भन्दै हुन्छ। र जुन स्पिरिटमा काम गर्नुपर्थ्यो, अब इमर्जेन्सी हो नि त यो त।
4: सांसद साम्पाङले रसुवा र नुवाकोटका उद्धार स्थलमा सुरक्षाकर्मीलाई साधन स्रोत उपलब्ध गराउन पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
6: सुरक्षाकर्मी पठाएको छ, टर्च लाइटै दिएको छैन, बेल्चा दिएको छैन। अस्ति हामी हाम्रो बेल्चा सापुडीतिर त्यहाँ काम गऱ्यौँ, हामीले 4 वटा बेल्चा छोडिरहेको छ बेत्रावतीमा चलाउन् भनेर। अब सोद्धाखेरि चाहिँ फेरि अब हाकिमलाई सोध्यो भने त सबै कुरो ठिकै छ भन्छ, सिपाहीलाई सोध्नुपर्छ क्या, थाहा भइहाल्छ के हो भन्ने।
4: रसुवा र नुवाकोटमा पुल बनाउने काम पहिलो प्राथमिकतामा राख्न उहाँको सल्लाह छ। सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालले उपचार नगर्दा गेट बाहिरै सुत्केरी भएको भन्ने खबरप्रति संसदमा पनि आवाज उठेको छ। सांसदहरूले घटनाको छानबिन सहित अस्पतालमाथि कार्यवाहीको माग समेत गरेका छन्। रासुवापा सांसद अंकिता ठाकुर,
7: पशु पीडाले छटपटाइरहेकी राजविराज नगरपालिका वडा नम्बर 14 असहाय गर्भवती महिला बबिता कुमारी पासवान अस्पताल पुग्छिन्, तर त्यहाँ उपचार होइन पहिल्यै पैसाको मोल मोलाई हुन्छ। मध्यराति 2 बजे चिसो र धुलाम्य सडकमा उनलाई निकालियो। ती आमाले अस्पतालको गेट बाहिर रोडमै बच्चा जन्माउन बाध्य हुनु पर्यो। नेपालको संविधानको धारा 35 प्रत्येक नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको छ, तर राजविराजको सडकमा संविधान रोइरहेको थियो, लोकतन्त्र लज्जाइरहेको थियो। के पैसा नहुने गरीबले यो देशमा आमा बन्ने र बच्चा जन्माउने अधिकार पनि गुमाइसकेका हुन्?
8: झापाको
4: अब खबर फटाफट।
8: झापाको कन्का 1 र 2 जामुन खाडी सिमसारमा बल्छी हानेर माछा मार्न दिने फिसिङ कार्यक्रम सुरु। सिमसार प्रवेशका लागि 100 र फिसिङका लागि 100 रुपियाँ शुल्क। बल्छी हानेर मारेका माछा पर्यटक आफैले किलोको 500 रुपियाँमा किनेर लैजानु पर्ने। रेबिज संक्रमित कुकुरको टोकाईबाट पशु चौपाया मरेपछि 5 थरको फाल्गुनन्द गाउँपालिका मेहेल बोटेका थुप्रै गोठ रित्तिए। दुहना गाई सहित केही महिनामै 38 गाईबस्तु मरे। दुध दिँदै गरेका पशु चौपाया मरेपछि आमदानीको स्रोत समेत बन्द। भोटेको सिबाडीका मृतक प्रति श्रद्धाञ्जली र आत्मशान्तिका लागि विश्व शान्ति धाम लुम्बिनीले 3 दिने विश्व शान्ति पूजा गर्ने। बाढी आएको 21 दिन आउँदो 29 31 गते बिहान 7:30 to 10 काठमाडौँ बौद्ध स्तूप परिसरमा दीप प्रज्वलन सहित शान्ति प्रार्थना गरिने। भोटेकोशी बाढीपछि वीरगंज नाकामा दैनिक 70% आयात बढ्यो। भदौ महिनाभित्र 23.52 अर्ब राजस्व उठाउने लक्ष्य राखिएकोमा हिजोसम्ममा 93% उठिसक्यो। नेपाल चीन जोड्ने मुगुको गमगढी नाक्चे लाग्ना सडक निर्माण शुरू भएको 21 बिद्दा पनि अलपत्र, हालसम्म 18 किलोमिटर मात्रै पुरा। र धनकुटा 7 बस पार्क सुविधा सम्पन्न र व्यवस्थित बनाइने, बस पार्कको स्तर बढाउन यो वर्षका लागि 8 करोड बजेट।
4: र नेपालले बङ्गलादेशसँग द्विपक्षीय टी20 क्रिकेट श्रृङ्खला आयोजनाका लागि औपचारिक प्रस्ताव अघि बढाएको छ। बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बङ्गलादेशका युवा तथा खेलकुद राज्यमन्त्री अमिमुल हकबीच ढाकामा भएको भेटवार्ताका क्रममा भण्डारीले प्रस्ताव अघि सार्नु भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: पकड़ो उसको।
1: चलो बस चलो।
2: यो BFBS कुलकर रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: यहाँ सभा भटाउन नसक्नुको कारण खुलाउँदै उद्योगीमाथि आक्रोश पोखेकै भोलिपल्ट उद्योग मन्त्री गौरी कुमारी यादवले राजीनामा दिनुभएको छ। यादवले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाउनु भएको हो। संसदको उद्योग समिति बैठकमा उहाँले ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनु पर्ने चेतावनी दिनुभएको थियो। ग्यास उद्योगीले पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो मात्रामा ग्यास पठाएको दावी गरे पनि उपभोक्ताले पाउन नसकेको भन्दै मन्त्री यादव आक्रोशित हुनुभएको थियो। उद्योगी र कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको उहाँको भनाई थियो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी चारमा निर्वाचित यादव चैत 27 गते उद्योग मन्त्री बन्नुभएको थियो। यसअघि महोत्तरी दुईबाट निर्वाचित रासोपाका दीपक शाहले 14 दिनमै श्रम मन्त्रीबाट राजीनामा दिनुभएको थियो। गोर्खाबाट निर्वाचित सुदन गुरूङले राजीनामा दिए पनि पछि प्रधानमन्त्री शाहले गृहमन्त्रीमै थमौती गर्नुभएको थियो। हिजो सुनसरी चारबाट निर्वाचित रासोपा सांसद दीपक कुमार शाहले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिनुभएको छ। गौरी कुमारी यादवले मन्त्रीबाट राजीनामा दिए लगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले शाहलाई सिफारिश गर्नुभएको हो। स्वास्थ्य मन्त्रालयले विपदका बेला ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शवगृह निर्माण गर्ने योजना अघि सारेको छ।
4: मन्त्रालयले मुलुकका विभिन्न 12 संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा 50 शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ। कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शवगृहको क्षमता विस्तार गर्ने निर्णय भएको छ। त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीपी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पटकमा कम्तीमा 50 शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा क्षमता विस्तार गरिने भनिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले पछिल्लो भोटेको सिबाड़ीमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा पूर्वाधार आवश्यक रहेको बताउनु भएको छ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले विपत्तिमा राजनीति नभई नागरिकको जीवन रक्षामा ध्यान दिनुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओली,
5: भोटे कोशीको यो भीषण विपत्तिको घडीमा हामी सत्तापक्ष र प्रतिपक्ष होइनौ, हामी एउटै राज्य हौ, एउटै पीडामा उभिएका नेपाली हौ। यो पीडा सबैको साझा पीडा हो, त्यसैले अहिले हाम्रो पहिलो प्राथमिकता राजनीति होइन, जीवनको रक्षा र नागरिकको उद्धार हुनुपर्छ। सुरुङभित्र फसेकाहरूको उद्धार अपेक्षा गरे अनुरूप अघि बढ्न नसकेको अवस्थामा उद्धारका सबै सम्भावित उपाय, प्रविधि र दक्ष जनशक्ति तत्काल परिचालन गर्न सरकारसँग फेरि पनि आग्रह गर्दछु। अस्थायी आश्रय स्थलमा रहेका नागरिक, विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरूको अवस्था अझ संवेदनशील छ। भोटे कोशीको विपत्तिको यो कठिन भडीमा सरकारले क्लाइमेट जस्टिसको नाममा अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक प्रयास गरिरहेको देखिन्छ। माननीय अर्थमन्त्री र कृषि मन्त्रीज्यूले लस एन्ड ड्यामेज कोषलाई पत्राचार गर्नुभएको भनिएको छ, तर त्यसको विवरणले अस्पष्टता बोकेको छ। किनभने न त रकम, न क्षेत्र, न समय सीमा, कोष समितिले एक्सटेन्सिभ शब्दको आधारमा रकम विनियोजन गर्दछ भन्ने मेरो जानकारीमा छैन।
3: पाल्पाको पूर्वखोला गाउँपालिकाले भोटेको सिबाडीबाट प्रभावितका लागि 30,18,000 राहत पठाउने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकले रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको अध्यक्ष नुन बहादुर थापाले जानकारी दिनुभएको छ। बैठकको निर्णय अनुसार तीज कार्यक्रमका लागि विनियोजित 3,00,000 गाउँपालिकाभित्रका विद्यालयका शिक्षकहरूको पारिश्रमिकबाट 18,82,000, जनप्रतिनिधिहरूबाट 1,00,000 रूपियाँ र गाउँपालिकाका कर्मचारीबाट 7,36,000 रूपियाँ संकलन गरिने प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिनुभएको छ। राष्ट्रिय जेएनजी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ। प्लेकार्ड सहित माइतीकर मण्डलामा भेला भएर अभियानले जलवायु न्यायका लागि प्रदर्शन गरेको हो। विकसित मुलुकका कारण जलवायु परिवर्तनको समस्या भएको र यसको मारमा नेपाल परेको अभियानीहरूको भनाइ छ। उनीहरूले भोटेको सी त्रिशुली बाढीबाट भएको क्षतिको क्षतिपूर्तिको माग गरेका छन्। खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरबाट 2 पक्राउ परेका छन्। भक्तपुरको इटाँछे र सूर्यविनायक ब्रह्मनगरबाट 2 पक्राउ गरिएको प्रहरीले जनाएको छ। सूर्यविनायक ब्रह्मनगरको सर्लाही जनरल स्टोरका संचालक 25 वर्षका उमेश शाह पक्राउ परेका हुन्। सर्लाही बर अथवा सात घर भएका शाहले एलपी ग्यास प्रति सिलिण्डर 2,800 रुपियाँमा बिक्री गर्दै आएको सूचना पाएपछि प्रहरीले शाहलाई पक्रेको हो। यस्तै भक्तपुर दुई इटाँसीबाट अर्का एकजना पक्राउ परेका छन्। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आज वैदिक सनातन धर्मावलम्बीले पवित्र कुश घर घरमा भित्राएर कुशे औँसी पर्व मनाउँदैछन्। यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइन्छ। ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। प्राध्यापक डाक्टर देवमणि भट्टराईका अनुसार आजको दिन उखेलिएको कुश वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्ने चलन छ। अरू दिन उखेलिएको कुश त्यसै दिन मात्रै उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ। सनातन धर्मावलम्बीले कुश, तुलसी पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन्। आजका दिन छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने चलन छ। बाबु नहुनेहरूले पवित्र स्थानमा गई बाबुको नाममा तर्पण पिण्डदान तथा श्राद्ध गरी सिधा दिने चलन छ। आजको दिन काठमाडौँको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। त्यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ। यसै गरी रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीमा पनि मेला लाग्ने गर्छ। तर यो वर्ष भोटेकोशी बाढीले बेत्रावतीलाई तहस नहस पारेको छ। त्यसै कारण बेत्रावतीमा मेला लाग्ने नलाग्ने निश्चित छैन। साल ट्रेडिङ कर्पोरेशनले बजारमा चिनीको अभाव हुन नदिने स्पष्ट पारेको छ। कर्पोरेशनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार हाल संस्थासँग करिब 32,000 बोरा चिनी मौजदात छ। यो बाहेक निजी क्षेत्रका स्वदेशी उद्योगबाट लिने निर्णय भएको 12,000 मेट्रिक टन चिनीको भुक्तानी पठाइसकिएको कर्पोरेशनले जनाएको छ। हाल नागढुङ्गा मुगलिङ सड़क खण्डमा अवरोधका कारण ठूला